आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 मुद्दे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ़दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरुवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार। शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्यूचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढ़ेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम टेसो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नागेको ती न्यायाधीशको भनाई छ।
2: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो।
1: अब विचार तथा दृष्टिकोण। राज्य संचालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करूणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानव अधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। त्यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य सञ्चालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दंगाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
2: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खा पत्रमा कृष्ण प्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलु उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
1: बहुराष्ट्रीय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढ़ी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ। यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ। यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतीय सिधै सम्बन्धित देशबाट मगाउँदा बढ़ी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ़नुपर्छ। एक वर्ष हेरौं, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
2: अस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भात भटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM अहिले बिहानको 6 बज्यो

0: एकादशी तिथि।
1: एफएम 93 मेगाहर्ज र बझाङको जय पृथ्वी एफएम 96.3 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 दूतावास मध्ये 21 राजदूत विहीन, सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुंग्याउनु पर्नेमा नेपालको जोड़।
0: 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका आमा बुबा संघ तीन बुढे सहमति, सरकारसँगको सहमति पछि लघुपित्त पीड़ितहरूको आन्दोलन स्थगित।
1: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो, अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नीको घोषणा।
0: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने।
2: कृषि र भेटनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको

0: कल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
2: काया खैरनमा अब खबरको सिलसिला। नेपालको परराष्ट्र नीति अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउन राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेको सरकारले नियुक्ति प्रक्रियामै अस्वाभाविक ढिलाइ गरिरहेको छ। सरकार गठन भएको पाँच महिना पुग्नै लाग्दा समेत विदेशमा रिक्त कूटनैतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया टुंगिन सकेको छैन। सरकारले 13 देशका लागि प्रतिस्पर्धाको आधारमा राजदूत छनौट गर्न आवेदन आगे पनि त्यसबारे निर्णय गर्न नसकेको हो। थप 7 देशमा पनि राजदूत नियुक्ति प्रक्रिया अलमलमै छ। विभिन्न देशमा रहेका 31 नेपाली राजदूतावास मध्ये 21 राजदूत विहीन छन्। लामो समयदेखि राजदूत रिक्त रहेका कतिपय नियोग कार्यवाहकको भरमा सञ्चालन भइरहेका छन्। नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले जेठ 14 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरबका लागि राजदूत पदमा आवेदन मागेको थियो। यी मध्येबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले राजदूत नियुक्ति सिफारिशको अन्तिम चरणमा रहेको र कुनै पनि बेला सिफारिश भएमा आश्चर्य मान्नु नपर्ने अवस्थामा काम भइरहेको बताउनु भएको छ। राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 90, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको छ। रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। रोजगारदाताले आजदेखि एफडब्ल्यूसीएमएस मार्फत अनलाइन आवेदन दिए विदेशी कामदार भर्ना गर्न सक्नेछन्। यो प्रक्रिया रोजगार ऐन 1955 धारा 60 अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट शुरू हुनेछ। मलेसियाले सूचीकृत गरिएका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति भन्ने लिएको छैन। म्यान पावर सूचीकृतको विषय संयुक्त प्राविधिक सहमतिको बैठकबाट टुंगाउनु पर्नेमा नेपालको जोड छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत आजको कान्तिपुर दैनिकमा खबर छ।
2: बलात्कारपछि हत्या गरिएकी बारा सिमराकी 3 वर्षीय बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको छ। जघन्य आपराधिक घटनाको सम्बन्धमा कानून संशोधनका लागि संकल्प समिति गठन गर्ने सरकारी प्रतिबद्धतासँगै अभिभावक पनि गरी बालिकाको अन्त्येष्टिका लागि तयार भएका हुन्। अभिभावकको अपेक्षा बमोजिम शालिक निर्माण गर्न पनि स्थानीय तहसँग समन्वय गरेर पहल गर्ने सरकारसँग सहमति भएको छ। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा कानून मन्त्री सोभिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला मन्त्री सीता बादी र कृषि मन्त्री गीता चौधरी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा बालिकाका बुवा आमासँग सहमति भएको हो। सरकारले बलात्कारपछि हत्या गरिएकी बाह्रकी बालिकाका बुवा आमासँग गर्यो 3 बुँदे सहमति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यस्तै सरकारसँग सहमति भएसँगै नौ दिनदेखि लघुवित्त पीड़ितहरूको धरना स्थगित भएको छ। उनीहरू पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय मानवाधिकार आयोगको कार्यालय अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव

0: उपस्थित रहनुभएका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान बीच हिजो सिंहदरबारमा 14 बुझे सहमति भएको छ। सहमतिमा महाअभियान तर्फबाट वार्ता टोली संयोजक विषय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार कालो सूचीमा परेका ऋणीको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्ति भरण र तलबी खाता संचालनमा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गरिने उल्लेख रहेको छ। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: काया कैरनमा गाँठका कुरा विशेष श्रृंखला अन्तर्गत पैसालाई गाँठ किन भनियो भन्ने बारेको नाली बेली सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज सुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 94-555।
8: एयरटेल अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को पानी लागिसकेको छ। बेचर अप्लायसेस, बेचर को पानी लाग्छ।
9: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दांग।
10: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: NBL अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ 31 दूतावास मध्ये 21 वटा राजदूत विहीन सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई मलेसियाद्वारा नेपाल सहित 10 देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुवा आमासँग 3 बुधे सहमति सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी प्रसंग
1: गाँठका कुरा
5: कल्पना गर्नुहोस् तपाईँको बैंक खातामा आजै 10 करोड़ रूपियाँ आयो के गर्नुहुन्छ खुशीले नाच्नुहुन्छ काममा जानुहुन्छ पक्कै जानुहुन्न होला. अब अर्को कल्पना गर्नुहोस् आज तपाईँको खल्तीमा 1 रूपियाँ पनि छैन घरबाट निस्कनु अघि पर्सका पत्र पत्र खोतल्नुहुन्छ खल्ती छाम्नुहुन्छ पैसा हुँदा के हुन्छ नहुँदा के हुन्छ यतिमै थाहा हुन्छ पैसाको शक्ति. यही पैसालाई नेपालीले दिएको एउटा रमाइलो नाम हो गाँठ. आजदेखि उज्यालो टीभी र काया कैरनमा शुरू हुँदैछ नयाँ श्रृंखला गाँठका कुरा. पैसालाई आखिर गाँठ किन भनियो त गाँठका कुराको पहिलो भागमा गाँठको अर्थ खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा.
6: हामी भन्छौ गाँठै भएन के गर्नु फलानुले त टन्न गाँठ कमाएछ गाँठ रित्तियो गाँठै खाली छ. गाँठ बनेको डोरीको गाँठो हो कपडाको गाँठो हो पोको हो त्यसो भए पैसा कसरी गाँठ बन्यो. अब केही हजार वर्ष पछाडि फर्कौं त्यो बेला बैंक थिएन चेक थिएन एटीएम थिएन मोबाइल बैंकिङ त कल्पना भन्दा पनि परको कुरा थियो तर गाँठ थियो. मानिसले कमाएको पैसा कहाँ राख्थे महिलाले धोती वा फैयाको फेरमा बाँध्थे पुरुषले कम्मरको पटुका सुरुवालको हिजार वा लुगाको फेरमा गाँठो पार्थे व्यापारीले कपडाको सानो पोको बनाएर सिक्का राख्थे अर्थात त्यो समय धेरैको आफ्नै बैंक थियो आफ्नै कपडाको गाँठ. गाँठभित्र पैसा सुरक्षित राखिन्थ्यो त्यसैले बिस्तारै गाँठ सम्हाल भन्नु भनेको पैसा सम्हाल भन्नु जस्तै भयो. समय बित्यो बैंक आए सिक्का र कागजी नोट आए एटीएम आए वालेट र मोबाइल बैंकिङ आए पैसा राख्ने तरिका बदलियो तर गाँठ शब्द मरेन आज पनि हामी भन्छौ गाँठ खाली भयो. पैसाका बारेमा उखान पनि धेरै छन् जहाँ धन त्यही मान पैसा भए ऐसा हुन्छ पैसा हातको मैलो हो. तर पैसा हातको मैलो हो भन्ने हामी मध्ये धेरैले तलब ढिलो हुँदा मोबाइल बैंकिङ दिनमा कति पटक खोल्छौं होला. तरकारीवालालाई पैसा छैन म असल मान्छे हुँ भनेर तरकारी पाइँदैन पेट्रोल पम्पमा म इमान्दार नागरिक हुँ भनेर इन्धन भरिँदैन अस्पतालमा नमस्कार गरेर पैसा छैन भन्दा बिल हराउँदैन विद्यालयले तपाईँको भावना राम्रो छ भनेर शुल्क माफ गर्दैन. त्यसैले पैसा केही होइन भन्न सजिलो छ पैसा बिना जीवन चलाउन सजिलो छैन. तर यसको अर्को पाटो पनि छ करोड़ौं कमाएर पनि निदाउन औषधि खाने मानिस हाम्रै ओरपर छन् पैसा कम भए पनि परिवारसँग हाँस्दै ढिँडो खाने र मस्त निदाउने मानिस पनि हाम्रै ओरपर छन्. पैसाले घर किन्न सकिन्छ सम्बन्ध र माया किन्न सकिँदैन पैसाले किताब किन्न सकिन्छ त्यसमा भएको ज्ञान र विवेक किन्न सकिँदैन त्यसैले पैसा चाहिन्छ तर पैसाले मात्र जीवन चल्दैन. हामी बिहान किन उठ्छौं काम किन गर्छौं व्यापार किन गर्छौं विदेश किन जान्छौं उत्तर एउटै छ, गाँठ बलियो बनाउन। यो गलत होइन। गलत त्यति बेला हुन्छ जब गाँठ ठूलो बनाउँदै जाँदा मन साँगुरो हुन्छ, जब पैसाले मान्छेलाई चलाउन थाल्छ, जब सम्बन्ध भन्दा रकम ठूलो हुन्छ, जब इमान भन्दा आमदानी ठूलो हुन्छ, त्यो बेला गाँठ भरिन्छ तर जीवन रित्तिन थाल्छ। त्यसैले गाँठका कुरा पैसा गर्ने श्रृंखला मात्र होइन, यो पैसा बुझ्ने श्रृंखला हो। कसरी कमाउने, कसरी जोगाउने, कसरी बढाउने, ठगीबाट कसरी बच्ने, महँगी किन बढ्छ, बैंक, सहकारी, बीमा, शेयर, कर र लगानीलाई सरल भाषामा कसरी बुझ्ने, यी सबै कुरा हामी विस्तारै गर्दै जानेछौ। जीवनमा गाँठ चाहिन्छ, तर गाँठ भन्दा ठूलो इमान हो, गाँठ भन्दा ठूलो सम्बन्ध हो, गाँठ भन्दा ठूलो स्वास्थ्य हो र गाँठ भन्दा ठूलो ज्ञान हो। किनभने ज्ञानले गाँठ बनाउन सिकाउँछ, तर गाँठले मात्रै ज्ञान किन्न सक्दैन। उज्यालो टीभी, उज्यालोको फेसबुक र टिकटकमा समेत हेर्न र सुन्न सकिने गाँठको कुराको अर्को श्रृंखलामा हामी पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारी लिएर आउनेछौ।
4: फेरि पनि खबरकै सिलसिला, बिहानको उज्यालो सँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलबेडा, ताजा काउली, आलु, बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भन्सासम्म आइपुग्ने तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। तरकारी किन्नु अघि उपभोक्ताले प्राय त्यसको रंग, ताजापन र मूल्य मात्र हेर्छन्। आँखाले देख्न नसकिने विषादीको अवशेष बारे उनीहरूसँग न त पर्याप्त जानकारी हुन्छ, न त परीक्षणको सहज पहुँच नै। यही अवस्थाका कारण पर्याप्त विषादी परीक्षण बिनै ठूलो परिमाणमा तरकारी बजार हुँदै सोझै उपभोक्ताको भान्सासम्म पुगिरहेको छ। संविधान तथा प्रचलित कानूनले संघ, प्रदेश र स्थानीय तहलाई खाद्य वस्तुको गुणस्तर कायम गर्ने तथा तरकारीमा विषादी अवशेषको परीक्षण र नियमन गर्ने जिम्मेवारी दिएको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशकै सबैभन्दा बढ़ी जनघनत्व रहेको काठमाडौँ उपत्यकामा तरकारीको विषादी परीक्षण संयन्त्र निकै कमजोर देखिएको छ। परीक्षण बिनै सोझै थालमा पुग्छ विषादीयुक्त तरकारी शीर्षकको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
8: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हिजो आज घर आँगनमा भँगेरा कमै देखिए। भँगेरा मानिसकै कारण कम हुँदै गएको वरिष्ठ चराविद डाक्टर हेमसागर बराल बताउनुहुन्छ। उहाँका अनुसार रूख भँगेरा र घर भँगेरा मध्ये घर भँगेरा पछिल्लो समय कम हुने क्रममा छन्। घर आसपासमा हुने रूखहरू काट्दै जाँदा रूख भँगेरा मानिसबाट टाढा हुँदै गएको अनुमान डाक्टर बरालको छ। आधुनिक घरमा गुड़ बनाउने ठाउँ नपाएर घर भँगेराका लागि वासस्थानकै चुनौती छ। भँगेरा संरक्षण अभियान जुट्नुभएका किर्तिपुर टुसालका 72 वर्षीय संरक्षण कर्मी ध्रुव बस्नेतका अनुसार पनि भँगेरा मानिसको मित्र चरा हो। भँगेरा बाजे उपनामले चर्चित उहाँका अनुसार कंक्रीटको शहर बन्दै गएको काठमाडौँ उपत्यकामा भँगेरासँगै गौथली धोबी र सारौं चरा अचेल निकै कम भेटिन्छन्। चराविदका अनुसार भँगेराले पर्यावरण र कृषि प्रणालीलाई सन्तुलनमा राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ। झुसिल किरो फट्याङ्ग्रा लाभ्रे लगायतका हानिकारक किरा पनि यसले खाने गर्छ। वासस्थान अभावले जोखिममा भँगेरा शीर्षकको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायतका सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाले स्टील, आल्मुनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँका अनुसार आउँदो सेप्टेम्बर 8 स्टील, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानाडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ शर्त अघि सारेको आरोप लगाउनु भएको छ। र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन गियरले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराउनु भएको बीबीसीले जनाएको छ। अमेरिका र क्यानाडा बीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ।
6: अब खेल खबर। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनुजबाट खेल्ने भएका छन्। चितवन राइनुजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट संघ विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा गरिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। प्रतियोगितामा चितवन राइनुज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मंगसिर 5 चल्नेछ।
5: अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भयो। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए।
6: बाजराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपाल मुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाखो जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा छन्। गएको जेठ 12 गते बुढी नन्दा नगरपालिका 1 र भारती र कोसाडी गाउँमा आएको पहिरोले त्यहाँका 4 घर पूर्ण रूपमा क्षति तथा अन्य 100 भन्दा बढ़ी घर पहिरोको उच्च जोखिममा परेका थिए। केही परिवार त्रिपालमा बस्दै आएका छन्। पहिरोले घर सहित अन्य लत्ता कपड़ा समेत पुरिदिएपछि उनीहरूलाई बस्ने बाससँगै खाने गाँसको समेत अभाव भएको छ। त्रिपाल मुनि बास छैन खाने गाँस आजको गोर्खापत्रमा खबर छ।
5: 26 वर्षदेखि थला पर्दै आएको हेटौँडा कपड़ा उद्योग अहिले तंग्रिन थालेको छ। पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसकेका छन् भने थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ। हिजो उद्योग निरीक्षणपछि उद्योग मन्त्री गौरी कुमारी यादवले 488 मेसिन चलाएर उत्पादन बढ़ाउने दावी गर्नुभएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह हिजो बेलुकी मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनु भएको बताउनुभयो।
5: जनकपुर धाममा पोखरी तथा गुठीका जग्गा संरक्षणका लागि हिजोदेखि गुठीको अतिक्रमण हटाउन अभियान शुरू भएको छ। गुठी संस्थान जनकपुर धामले पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन डोजर चलाएको हो।
6: अर्घाखाँचीमा बदेल रातो मृग र चितल शिकार गर्न अनुमति पत्र लाइसेन्स वितरण गरिने भएको छ। वन्यजन्तुले बाली नालीमा अत्यधिक क्षति पुर्याएपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयले इच्छुक नेपाली नागरिकबाट शिकार लाइसेन्सका लागि आवेदन माग गरेको हो।
5: काया खैरनमा अब पालो उखानको
6: रित्तो गोजी भारी मन
5: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ। 31 दूतावास मध्ये 21 राजदूत विहीन सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
5: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुंग्याउनु पर्नेमा नेपालको जोड।
6: 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबा आमासँग 3 बुझे सहमति। सरकारसँगको सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित।
5: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो। अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नीको घोषणा।
6: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एमपीएल खेल्ने।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौ। बिना कारण पनि तरकारी फलफूल र खाद्यान्नमा अस्वाभाविक रूपमा भाव बढ़ने गर्छ, तर व्यापारीले भने अनेक कारण देखाउने गर्छन्। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ सड़क छेवैमा एकजनाले मूला बेचिरहेका छन्। मूलाको भाव सुनेपछि अचम्ममा परेका उपभोक्तालाई ती बेच्नेले भन्दैछन्, बारीको मूला पनि किन महँगो भयो रे? अमेरिका इरान युद्ध चलेको थाहा छैन? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी परवीन श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33964 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।

0: कालिम्पोङ नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
1: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल सङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा।
1: रक्तदान जीवनदान सबैभन्दा महान दान।
2: औ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यो के कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: हो हो लु, अब त्यहीबाट जाने
2: लाखे सल्लाह देखेर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
6: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
5: अब चैनपुरतिरै जानु पर्ला।
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि।
5: टप टप त्यहीबाट हुन्छ त।
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
7: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9979683333।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो,

0: जान्छ।
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128। मोबाइल नम्बर 9852545741।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865560460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघ सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई डिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555, 9852058079, संखुवा सभा 0295420049, 9852773076, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
3: लाउरेहरू
4: हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
4: औ लु समस्याको समाधान भनेकै म
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भने

0: सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
1: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
0: सागर घायल कुलुङ सालफा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
1: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
0: सानुमाया शेर्पा पाँचखापन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
1: मीडिया प्रेमी निमु शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
0: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
1: सपना शासनखर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
0: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
1: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
0: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखीभुई सङ्खुवा सभा हाल मोरङ
1: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा
1: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
1: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
0: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौँदा हाल मलेसिया
1: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजै आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्ज रेडियो तरंग सँगै अनलाइनमा।

तपाईँले हाम्रो पात्रबाट सुन्नको लागि अझै पनि तपाईँले केही दिन पर्खिनुपर्ने हुन्छ। तपाईँले यति बेला चाहिँ हामीलाई नेपाली पात्रबाट चाहिँ यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले नेपाली पात्र सँगसँगै मोबाइल एप्लिकेसन त्यसै गरी फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। यस कार्यक्रमलाई तपाईँले भनौँ प्रत्येक दिनै भनौँ न बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले यो कार्यक्रमलाई सुन्दै आउनुभएको छ। यो व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशहरूलाई सँगले छौँ। तपाईँका विशेष होइन शुभकामना सन्देशहरू छन् भने मात्रै यो व्यवसायमा तपाईँले फोन गर्नु पाउनुहुनेछ। तपाईँले साथीहरू सम्झिनुको लागि चाहिँ यो प्रोग्राममा तपाईँले फोन गर्नु पाउनुहुने छैन किनकि तपाईँले कतिपय साथीहरू त कार्यक्रमको भनौँ फर्मेट भन्दा पनि निकै बाहिर जानुहुन्छ होइन साथीहरू सम्झिनु पर्दा भनेर साथीहरू सम्झिनुहुन्छ त्यसरी चाहिँ नगरिदिनु होला र तपाईँले साथीहरूको नाम लिँदा पनि छोटो छोटोमा लिनु चाहिँ सक्नुहुनेछ होइन कार्यक्रम भन्दा बाहिर नजाउँ हामी किनभने हामीले नियमको पालन गर्नुपर्छ र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन गरेर साथ दिनु भएको छ। विशेष गरी हाम्रा जम्मा 20 जना मिडियाप्रेमी साथीहरूलाई म यो व्यवसायमा सम्झाउन चाहन्छु र विशेष धन्यवाद पनि दिन चाहन्छु। र अब पनि चाहिँ तपाईँ यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668623 लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी आज भने चाहिँ हामी आइतबार व्यवसायमा छौँ। यो व्यवसायमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर रहनुहुने साथी प्रवासमा हुनुहुन्छ होइन तपाईँ प्रवासमा हुनुहुन्छ भने तपाईँले आजको व्यवसायमा पनि हामीलाई फोन गर्न पाउनुहुनेछ। वाट्सएप नम्बर तपाईँलाई म जानकारी गराउँछु। वाट्सएप नम्बर पनि यही रहेको छ 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ प्रवासमा हुनुहुन्छ तपाईँहरूले फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी नेपाली साथीहरूले चाहिँ मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु र तपाईँका आफ्ना केही शुभकामना सन्देशहरू राख्नै पनि छन् भने पनि तपाईँले फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले छोटोमा आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। हामी तपाईँहरूको ती कमेन्टलाई पनि यो व्यवसायमा म छोटोमा वाचन गर्ने नै छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूले शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। एकदमै बिहानीको बसाइ छ। यति बेला तपाईँ कता कता के गर्दै हुनुहुन्छ त्यो त मैले ठ्याक्कै यहाँबाट देखेको त छैन र पनि तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ होइन तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ मैले पक्कै आशा गरेको छु। एकदम बिहानीको बसाइ छ। कतिपय साथीहरू त उठिसक्नुभयो होला, कतिपय साथीहरू यति बेला उठेर पनि आफ्ना काम कार्यतिर पुगिसक्नुभयो होला, कतिपय साथीहरू मेलोतिर पुग्नुभयो होला भने कतिपय साथीहरू यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू गरेपछि काममै होइन आफ्नै घरभित्रको काममै व्यस्त भएर पनि हामीलाई सुनिराख्नु भएको होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ छोटो समय निकालेर सुनेर साथ दिनु होला र सँगसँगै तपाईँले फोन कल पनि गर्नुहोला आफ्ना शुभकामना सन्देश छ भने व्यवसायमा राखेर पनि जान सक्नुहुनेछ भन्न चाहन्छु। र अब भन्दै यति भन्दै भन्दै म कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु। गीत पश्चात म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थियो मैले, देशभक्ति गीत, रातो रङको बोलको गीत थियो, युवराज गुरुङको आवाजमा रहेको एकदमै मिठो गीत मैले राखिसकेको छु, यो देशभक्ति गीत रहेको थियो। गीत पश्चात पूर्ण स्वागत छ। र अब भने चाहिँ म ढिला गर्दिनँ, म तपाईँहरू सँगसँगै व्यवसायमा कुराकानी गर्नेछु, तपाईँका विशेष शुभकामना सन्देशहरू व्यवसायमा म समेट्नेछु। भन्दै भन्दै अब भने चाहिँ म फोन लाइनतर्फै लाग्छु। आजको लागि फर्स्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ, फोन लाइनमा म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सिराहाबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो सरोजजीको खबर खबर सुनाउनुहोस्, व्यवसायमा के गर्दै हुनुहुन्छ?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ, यति बेलाको समयमा त यति बसिरहेको आफ्नो ड्राइभर भन्नुपर्छ।
0: हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, घरतिर बसिराख्नु भएको छ, साथमा हामीलाई पनि त सुन्न त पाउनु भएको छैन होला, फोन ट्राई गर्दै हुनुहुन्छ, जो फोन लाउन सफल हुनु भएको छ है?
1: हजुर
0: हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
1: हुन्छ, फर्स्ट अफ अल तिम्रो वाइफमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ, ती सबै लगायत रेडियोहरू हुनुहुन्छ, तिम परिवारलाई नै आजको दिन मात्रै नभएर बाँकी बनाउनु पनि एकदमै बेस्ट होस् शुभ दिनको कामना भन्न चाहन्छु। अनि त्यही साथीहरूलाई कार्यसँग शुभकामना दिनुपर्छ, शङ्कर सबै हुनुहुन्छ, काम खुलौँ, अनि भोजपुरतिर हुनुहुन्छ, अनि भन्थवा, अनि बेसी गरी लगायत धेरैजना साथीहरू हुनुहुन्छ है, विशेष गरी पनि तपाईँहरूले प्रोग्राम सुनेर पछि राम्रो पछिको सम्पूर्ण श्रोताहरूलाई आजको दिन मात्रै नभएर बाँकी पनि एकदमै बेस्ट होस् भनेको कामना भन्दै हामी साईबाट हजुर पनि
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला व्हाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्छ म उहाँलाई अन्यार गरिहाल्छु कहाँबाट को हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सरिना गुरुङ मोरङबाट तपाईँ जहाँ नेपालबाटै फोन गर्दै हुनुहुन्छ है तपाईँले आज हजुर ल तपाईँसँग आज हामी कुराकानी गर्न सक्दैनौँ तपाईँले हामीलाई स्टुडियोको मोबाइल नम्बरमा फोन गर्नुहोला यही छ आज भने चाहिँ हामी प्रवास जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ उहाँहरूसँग मात्रै जोडिन्छौँ तपाईँले बुधबारको बसाइमा चाहिँ गर्नुहोला है त हामीलाई भन्दै थियो साथी फोनलाई व्हाट्सएपमा हुनुहुन्थ्यो उहाँसँग म चाहिँ साथी नेपालकै साथी हुनुहुँदो रहेछ उहाँले उहाँसँग म कुराकानी गर्न सकिनँ तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले भनौँ सुन्नु भएको छैन भने चाहिँ तपाईँले म जानकारी गराउँछु एकछिनमा फेरि पनि एकपटक होइन आज भने आइतबार व्यवसायमा छौँ व्यवसायमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर रहनुहुने साथीहरूसँग मात्रै यो व्हाट्सएप नम्बरमा जोडिनेछौँ यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते
2: गुड मर्निङ नमस्ते शुभ प्रभात
0: हजुर गुड मर्निङ नमस्ते शुभ प्रभात कहाँबाट को बोल्दै हुनुहुन्छ
2: मोरङको रत्वामाईबाट शङ्कर ढकाल
0: शङ्करजी कार्यक्रममा स्वागत छ है त
2: हस् धन्यवाद
0: हजुर ल अनि यति बेला के गर्दै हुनुहुन्छ
2: यतिखेर अब चिया खाएर यसो कार्यक्रम सुन्दै गरे
0: हजुर चिया नास्ता खाइसकेर कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर फोन ट्राई गरेको फोन पनि लागेको खुसी छ
0: हजुर ल एकदमै खुसी हुनु पर्यो नि त अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि
2: हुन्छ फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्रलाई शुभ बिहानी शुभ प्रभात भन्न चाहन्छु बाँकी फल शुभ रहोस् अनि आफ्नै जन्मदिन मनाउँदै हुनुहुन्छ आउँदैछ कमला मुखिया मुना मुखिया दुइटैलाई जन्मदिनको अग्रिम शुभकामना आके ताकेका चिताएका मनोकामनाहरू पुगाउन् भन्न चाहन्छु अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा राजु कटवाल सुमी लिम्बू मनकुमारी कान्छी कुलुङ शर्मिला चोख्याङ लगायत शङ्कर ढकालको नामसँग चिर परिचित सम्पूर्णलाई कार्य सफलताको मङ्गलमय शुभकामना भन्दै बिदा हुन चाहन्छु हवस् नमस्कार
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नुभयो यो व्यवसायमा अर्कोजना साथी हुनुहुन्छ लाइनमा व्हाट्सएप नम्बरमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर हजुर गुड मर्निङ नमस्ते अलिक ठुलो बोलिदिनु होला कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सङ्घ सभा पाँच खबन घरबै हालकुबेटबाट सानुमाया शेर्पा बोल्दै हुनुहुन्छ है हजुर के छ अनि तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि आराम गर्ने तर्खरमा हुनुहुन्छ है? हजुर ल हुन्छ हजुर आइपुग्नु भएको छ तपाईँ। अनि व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?

0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा बाँसभवन घर बैहाल कुवेतबाट सानुमा शेर्पा, उहाँसँग म छुटे। यति बेला वाट्सएप नम्बर तर्फै लाग्छु म, नेपालको साथीहरूलाई एकछिन फोन लाइनमा थाती राख्दै। कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, पास्टर फिदिम घरमै हाल कुवेतबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ, अनि तपाईँलाई कार्यक्रममा स्वागत छ। यति बेला जुनिता जी के गर्दै हुनुहुन्छ?
1: स्वागतको लागि म चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि ओछ्यानमा पर्खेको अवस्था भन्नुपर्छ। अनि आजको चाहिँ के छ खबर सुनाउनु?
0: हजुर, मेरो खबर समग्रमा एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। म पनि आरामै छु, सन्चै छु। अब यस्तै भनौँ न, अब तपाईँ सुत्ने तर्खरमा हुनुहुन्छ, म यहाँ त अब अलिकति समय पनि मिल्दैन, होइन, सबै ठाउँको समय एकै नास्क हुँदैन। तपाईँको सुत्ने टाइम भयो, मेरो अब यता यसरी तपाईँहरूसँग बोल्ने टाइम भयो, होइन। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
1: हजुर, मेरो शुभकामना सन्देश लानु पर्दाखेरि सर्वप्रथम यति मिठो शुभकामी हजुरलाई आज दिन शुभकामना म तिमीहरूले माया भन्न चाहन्छु। अनि साउदी दिदी हुनुहुन्छ हाम्रो, साउदी दिदी हुनुहुन्छ हाम्रो कृष्ण दामा जन्तरेलाई पनि आज दिन शुभकामना भन्न चाहन्छु। अनि मलाई सुखिरी हुनुहुन्छ हर्षी जीवन भावेन, अनि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई, पास्टर फिदिम घरबै हाल कुवेतबाट, उहाँसँग म छुटे। यति बेला फोन लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर शिवारु, नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ हाम्रो सुमी लिम्बुलाई।
2: हजुर
0: ल, अनि के छ सुमी, तपाईँको खबर खबर सुनाउनु?
2: हजुर, मेरो खबर एकदमै ठिक छ, अनि म सँगसँगै तेह्र दिनको खबर पनि आज बिहानैबाट घाम लागिरहेको छ, ठिक छ सबै समग्रमा भन्नुपर्छ
0: है। हजुर, खबर एकदम ठिक ठाक छ, राम्रै छ समग्रमा, यता पनि त्यस्तै छ भनौँ न। आज बिहानैबाट मौसम कुलकुल छ, घाम मन्द मन्द लागिरहेको छ, एकदम ठिक ठाक छ, राम्रै छ यता पनि भन्नुपर्छ है त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बिहानीको बसाइमा छौँ। तपाईँका शुभकामना सन्देश कसको लागि?
2: शुभकामना सन्देश तपाईँलाई प्राप्तिक मित्रलाई शुभ दिन, अनि आफूलाई बस्ने ढकाल धर्मराज जन्मदिनको तयारीमा रहनुहुने कमला मुखिया, मुना मुखिया, राजेश कुमार माझी, तिनैजनालाई एडभान्स ह्याप्पी बर्थडे टु यु, वरुण चञ्चले, उर्मिला राई लगायत सबैजनालाई आजको दिन शुभ दिनुहोस् भन्दै छुट्टिन्छु ल। नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बु तेह्रथुमबाट, उहाँसँग म छुटे। यति बेला वाट्सएप नम्बर एकजना साथी हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, शङ्खुवा सभा वाना घरबै हाल साउदीबाट कृष्ण तामाङ बोल्दै हुनुहुन्छ है। हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न कृष्णजी, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर, खबर सबै ठिकै छ, राम्रै छ, ड्युटीतिर व्यस्त हुनुहुन्छ है। हजुर, हाम्रो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, हामी सबैजना आरामै छौँ भन्नुपर्छ है। त्यतातिर अब मौसम त त्यस्तै हो, बाहिर कुलकुल मौसम छ, हल्का हल्का घाम पनि लागिरहेछ, घरि धुम्मिन्छ, घरि घाम लाग्छ, यस्तै छ भनौँ न है। हजुर, चैनपुरतिर जात्राको माहौल यसपालि ठिकै छ भनौँ न, राम्रै छ। अलिकति दिउँसोको समय गर्मी हुन्छ, गर्मीमा त अब उफ्रिन सकिँदैन, बिहान र बेलुका चाहिँ एकदमै ठिकै ठिकै हुँदैछ, राम्रो राम्रो हुँदैछ भनौँ न है। यतातिर यसपालि चाहिँ रमाइलो नै हुन्छ जस्तो लागिरहेछ, तर समयले के गर्छ त्यो चाहिँ ठ्याक्कै म भन्न सक्दिनँ। पानी पर्छ कहिले, कहिले के हुन्छ कसो हुन्छ, होइन। हजुर ल हुन्छ आउनुभयो कृष्णजी व्यवसायमा तपाईँका शुभकामना सन्देश को कसको लागि
3: अनि अघि मात्रै भर्खरै कल गर्दै हुनुहुन्थ्यो मम्मी हाम्रो सुनिता तामी अनि त्यसै गरी हाम्रो सानो माया शेर्पा उहाँहरूलाई आजको दिन शुभ रहोस् गुड नाइट भन्न चाहन्छु उहाँ दुईजनालाई अनि त्यसै गरी हाम्रो बाजे हुनुहुन्छ निम्बु विजय अनि पापा हुनुहुन्छ हाम्रो जीवन थावेन उहाँहरूलाई पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु अनि त्यसै गरी हाम्रो गुरु शिर्षा राई र अस्पताल बिरामी हुनुहुन्छ उहाँहरूलाई चाहिँ गेटो छन् भन्न चाहन्छु
0: अनि
3: त्यसै गरी हाम्रो सुराज राई तुम्सा उहाँलाई पनि एकदम हुनुहुन्छ हाम्रो आर्थिक लाइन बस्ने
0: हजुर हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो हाम्रो कृष्ण तामाङ सङ्खुवा सभा वाना घर भई हाल साउदीबाट हुनुहुन्थ्यो उहाँको अलिकति नेटमा प्रब्लम थियो उहाँसँग मैले कुराकानी गरेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला फोन लाइनतिर लाग्छु कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते नमस्कार कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर शङ्खुवा सभाको तामकोबाट मनकुमारी कान्छी कुलुङ बोल्दै हुनुहुन्छ के छ हाम्रो मनकुमारीजी यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ
4: मेरो खबर ठिकै छ मौसमको बारेमा भन्नुपर्छ त्यति बेला चाहिँ घाम लागिरहेको छ अहिलेको समयमा चाहिँ प्रोग्राम सुन्दै म कहीँ खेलाउँदै घरमै बसिरहेको छु भन्नुपर्छ है
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ घरेसी कामतिर व्यस्त हुनुहुन्छ साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ को कसको लागि
4: तपाईँलाई नै आजको दिन के गरोस् आफ्नो कार्य सफलताको धेरै शुभकामना भन्न चाहे अनि यात्रामा हुनुहुन्छ मेरो बाबालाई शुभकामना भन्न चाहे अनि छोरो रमिला गुलुङ चाहिँ बिरामी हुनुहुन्छ रमिला गुलुङलाई चाहिँ शुभ स्वास्थ्य लाभको कामना भन्न चाहे अनि कोरियातिर हुनुहुन्छ मेरो बाबालाई कार्य सफलताको धेरै शुभकामना
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी गुलुङ सङ्खुवा सभाको तामकोबाट यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा स्वागत छ हाम्रो सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ है
5: हजुर
0: अवश्य पनि
5: हजुर
0: ल हुन्छ अनि के छ हाम्रो सुरजी यति बेला के गर्दै हुनुहुन्छ खबर खबर के छ हजुर भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ खाना खाएर सुत्ने तर्खरमा हुनुहुन्छ है हजुर ल हुन्छ राम्रोसँगले सुत्नु होला जे होस् हामीलाई पनि सम्झिनु भएको छ अनि यो सहीमा तपाईँका शुभकामना सन्देश कसको लागि
5: हुन्छ आजको मेरो विशेष शुभकामना सन्देश राख्नु प्रश्न हजुर अनि त्यसै निम्ता टिमलाई नै आजको दिन शुभ रहोस् कार्य सफलताको पनि शुभकामना यहाँहरूलाई भन्न चाहन्छु भने आजको दिनमा तिमीहरूको मिडियालाई अत्यन्तै माया गर्नुहुने हाम्रो नाना गीता राईको चाहिँ जन्मदिन परेको रहेछ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भने बाँकी मलाई सुरज राई तुम्छ भनेर चिन्नुहुने सबैसँग मेरो साथीभाइ जो जति हुनुहुन्छ होइन सम्पूर्णलाई शुभ दिनको कामना भन्दै हजुरको पछिबाट छुट्टिन चाहे हस्त नमस्ते शुभ दिन
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो सुरज राई तुम्सा भोजपुर घर भइहाल यति बेला सात समुद्र पारेको देश मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे यति बेला फेसबुक रेडियो लाइभमा पनि हामीलाई धेरैजना साथीले सुनिराख्नु भएको छ यति बेला नवीन निश्चल राई हुनुहुन्छ उहाँले लेख्नु भएको छ हाई गुड मर्निङ म नवीन निश्चल राई भोजपुरबाट सबैमा शुभ दिन भन्नुभएको छ निमा शेर्पा हुनुहुन्छ उहाँले ह्याप्पी बर्थडे टु यु दिदी भूमिका राईलाई भन्नुभएको छ त्यसै गरी सुनिता घिसिङ हुनुहुन्छ गुड मर्निङ सुन्दैछु तामकोबाट है मिस यु ओल भन्नुभएको छ रिमा थामीले शुभ दिन ओल भन्नुभएको छ त्यसै गरी यति बेला अन्जान मिना सिंह हुनुहुन्छ उहाँले गुड मर्निङ भन्नुभएको छ भने किशोर कोइराई हुनुहुन्छ उहाँले नमस्कार हजुर म पनि सुन्दैछु काठमाडौँबाट हो भन्नुभएको छ उहाँले काठमाडौँ स्वयम्भूबाट हो हजुरहरूमा शुभदिनको कामना नेहा गुड डे ओल भन्नुभएको छ सलिना शेर्पा हुनुहुन्छ उहाँले सुन्दैछु म पनि भन्नुभएको छ त्यसै गरी यति बेला लक्ष्मण मगरले हेलो गुड मर्निङ नमस्ते नाना म पनि सुन्दैछु भन्नुभएको छ म चाहिँ तिनजुर मिडिया ग्रुपको मेम्बर पाखरीवास दुई धनकुटा हाल मलेसियाबाट हो सबै सबैमा शुभदिन भन्नुभएको छ उहाँले त्यसै गरी सुरेश चापागाईले यति बेला गुड मर्निङ सिस्टर म पनि सुन्दैछु धनकुटा जिल्ला घर भइहाल साउदीबाट रेडियो प्रेमी मनहरूमा मिठो माया सम्झना भन्नुभएको छ मातृका बस्नेत हुनुहुन्छ गुड मर्निङ शुभदिन सबैमा भन्नुभएको छ कमला गुरुङ हुनुहुन्छ उहाँले हाई नमस्ते गुड मर्निङ ह्याप्पी बर्थडे टु यो नाना भूमिका राईलाई भन्नुभएको छ त्यसै गरी यति बेला सुमित्रा लिम्बू हुनुहुन्छ उहाँले गुड मर्निङ दिदी म पनि सुन्दैछु यता पाँचथरबाट हो शुभदिनको कामना सबै साथीहरूलाई भन्नुभएको छ तामाङ तामाङ हुनुहुन्छ उहाँले पनि शुभदिन अल भन्नुभएको छ भागी ऋतु हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते अल साथीहरू भन्नुभएको छ सुस्मिता लिम्बूले यति बेला गुड मर्निङ भन्नुभएको छ भने मेरो प्यारो मान्छे तिमी उहाँले गुड मर्निङ सिस्टर इड्सनी मेरो प्यारो मान्छे तिमी फ्रम शङ्खुवासा चैनपुर तिनबाट है भन्नुभएको छ त्यसै गरी सन्देश विश्वकर्माले गुड मर्निङ सिस्टर म पनि सुन्दैछु चैनपुर बजारबाट हो सन्देश विश्वकर्मा मिस यु अल भन्नुभएको छ त्यसै गरी भावना मगर हुनुहुन्छ उहाँले गुड मर्निङ शुभदिन अल भन्नुभएको छ मनकुमारी कान्छी कुलुङले पनि यति बेला शङ्खुवा सबतामको बाटो सुन्दैछु भन्नुभएको छ भने ढकाल धर्मराज हुनुहुन्छ उहाँले लेख्नु भएको छ नमस्ते म ढकाल धर्मराज बिरतामोड झापा घर भइहाल दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा आज भदौ 7 गते जन्मदिन मनाउनु हुने मिडिया प्रेमी साथी भूमिका राईलाई जन्मदिनको लाखौं लाख शुभकामना र सबै सबैमा शुभदिन भन्नुभएको छ उहाँले त्यसै गरी सानुमाया शेर्पाले गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ उहाँले हाई नमस्ते के छ खबर सन्चै हुनुहुन्छ मोरङ कानी पोखरीबाट सरिना गुरुङ हो ह्याप्पी बर्थडे टु यो दिदी भूमिका राईलाई भन्नुभएको छ त्यसै गरी जुनिता चामलिङ राई शुभदिन अल भन्नुभएको छ उहाँले सन्ध्या लिम्बू हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते सबैमा शुभदिन भन्नुभएको छ भने यति बेला दिल्सा राई हुनुहुन्छ उहाँले हेलो सेवा म दिल्सा ग्रिन सिटी इलामबाट आज जन्मदिन मनाउने मेरी प्यारी अङ्कत भदैनी सृष्टि राईलाई जन्मदिनको जन्म उत्सवको शुभकामना त्यसै गरी तिमीले चालेका प्रत्येक पाइलाहरूमा सफलता मिलोस् सधैँ भगवानले तिम्रो रक्षा गरिदिउन् अनि उन्नति प्रगति अनि सुस्वास्थ्यको दीर्घायु कामना भन्न चाहन्छु र वान्स अगेन ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ त्यसै गरी लिम्बू विजयले पनि यति बेला गुड मर्निङ विथ मी लिम्बू विजय फ्रम शङ्खुवा सभा धेरैजना साथीहरू जन्मदिन परेको छ साथीहरूको जन्मदिन परेको छ सम्पूर्ण साथीहरू जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि भन्दै यति बेला म फोन लाइनतर्फ लाग्छु फेरि कहाँबाट कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर इलामबाट दिलसा राई कार्यक्रममा स्वागत छ हाम्रो दिलसाजीलाई हजुर ल हुन्छ अनि के छ खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ हजुर खबर खबर ठिकै छ राम्रै छ प्रोग्राम सुन्दै कल ट्राई गर्दैछु है गर्दैछु भन्दा नि कल त लागिसक्यो भन्दा भइगयो नि होइन र हजुर हजुर जे होस् अब समयमा कहिले काहीँ फोन उठ्छ कहिले काहीँ उठ्दैन यस्तै हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ कसको लागि
6: हुन्छ अब सर्वप्रथम मिठो भएको भए नानीहरूलाई विशेष शुभ दिन त्यहाँ सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि आज चाहिँ विशेष गरी चाहिँ एकदमै मेरो प्यारी भन्दा प्यारी अनि एकमात्र क्युट भदैनी सृष्टि राईको जन्मदिन अनि मेरो भदैनीलाई चाहिँ जन्मदिनको एकदमै धेरै भन्दा धेरै शुभकामना ह्याप्पी बर्थडे टु यु अनि लङ लाइफ पनि कामना स्पेसल त मेरो म लगायत मेरो परिवार सबैको तर्फबाट अब भदैनीलाई जन्मदिनको एकदमै धेरै शुभकामना दिन चाहन्छौँ अनि अब अहिले पुलजाम सुनेर बस्नुहुने सबै सबै साथी
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट उहाँसँग म छुटेँ यति बेला वाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर हजुर गुड मर्निङ नमस्ते सेवारो कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर लिम्बू विजय बोल्दै हुनुहुन्छ सङ्खुवा समगर भइहाल मलेसियाबाट। के छ हाम्रो विजयजीको खबर खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, यति बेला ओछ्यानतिरै हुनुहुन्छ होइन? हजुर हजुर ल एकदमै आफ्नो ख्याल गर्नुहोला। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त, कसको लागि?
7: शुभकामना सन्देश राख्नु पर्दछ सर्वप्रथम त रेडियो तपाईँलाई नै कार्य सफलताको शुभकामना आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि हाम्रो एको भदानीको जन्मदिन रहेछ र उहाँ नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना त भन्न चाहन्छु। अनि दिलका बहिनीलाई चाहिँ अब रुगामाथि माया गरिरहेको छ दादा भन्दै हुन्थ्यो, उहाँलाई चाहिँ शीघ्र अस्पतालको कामना छुट्टै रुगामाथिको मायाबाट छुटकारा पाउनु होला भन्न चाहन्छु। अनि सानो माया शेर्पा अनि दुईटा सम्झिँदैलाई पनि अब गुड नाइट भन्न चाहन्छु दुईजनालाई चाहिँ। अनि हाम्रो कृष्ण प्रधान राशि राईका सरस्वती पुलको जीवन आदरणीलाई पनि आजको दिन शुभ रहोस् भन्दै नमस्ते सेवाहरू भयो।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला लिम्बू विजय सङ्खुवा सभा पाँच खबन घर भइहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। र अब पनि तपाईँहरूमा आज म फेरि पनि एकदमै मिठो गीत दोस्रो साङ्केतिक कोसीले मेरो देश बोलको गीत राख्नेछु। गीत पछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
2: एक थोपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
1: मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
1: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
2: रक्तदान जीवन

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
2: अनि के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
1: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 98165448।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरुण सन्तानब्बे दशमलव छ मेगाहर्जको रेडियो तरङ्गसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने तपाईँले यति बेला हामीलाई फेसबुक अडियो लाइभबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायले तपाईँले सुन्दै आउनुभएको छ हप्ताको साथै दिन साथीभाइले नै कि बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौ र आउनुहोला 9840668623 को लाइन खुल्ला छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ म ढिला गर्दिन। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ। गाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। के छ वरुणजी, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। हजुर ल हुन्छ नि, आइपुग्नु भएको छ कार्यक्रममा पनि। तपाईँका शुभकामना सन्देश को कसको लागि?
1: विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफल छ, धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसरी आज जन्मदिन मनाउने हाम्रो दिदी हुनुहुन्छ भूमिका राई तामाङ, अनि त्यसरी हाम्रो खासम्मातिरको साथी हुनुहुन्छ हाम्रो ईश्वरी म्याङ, अनि सबैजनालाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो कमला मुखिया र मुना मुखियाको पनि जन्मदिन आउँदैछ, उहाँहरूलाई पनि एडभान्स हाजु गर्दै भन्न चाहन्छु। हाम्रो आशीर्वाद बस्ने ढकाल धर्मराज प्रवीण मिना लगायत धेरै साथी हुनुहुन्छ, अब हाम्रो पूर्वेली आकाश राई रोमन मुचान तामाङ सबै सबैलाई आज दिन एकदमै शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना हुँदैछु।
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कार्यक्रममा स्वागत छ उर्मिलाजी। हजुर ल हुन्छ हुन्छ, अनि आउनुभयो कार्यक्रममा, के छ तपाईँको खबर खबर सुनाउनुहोस्।
2: मेरो खबर एकदमै ठिकै छ, राम्रै छ भन्नुपर्छ दिदी। अनि मौसमको बारेमा भन्नुपर्दा दिनमा त पानी परेको छैन, घाम पनि खासै लागेको छैन, ठिकै छ राम्रै छ भन्नुपर्छ।
0: हजुर
2: तपाईँलाई केटाको खबर चाहिँ के छ नि?
0: हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसम त त्यस्तै हो, पानी पनि परेको छैन, घाम पनि लागेको छैन, शीतल शीतल नै छ होइन, यस्तै छ भनौँ न। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा। यो विषयमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ न त, कसको लागि राख्नुहुन्छ?
2: शुभकामना सन्देश राख्नुपर्छ पश्चिमको शुभदिनको सामना भन्न चाहन्छु। अनि आगामी दिनमा जन्मदिन आउँदैछ, साथी हुनुहुन्छ कमला मुखियालाई 1 वर्ष जन्मदिनको होला, शुभकामना साथी भन्न चाहन्छु। अनि अन्त अहिले पूर्वी निष्ठा अनि जगन सगठनी जिल्ला सुरक्षा र आशिषा मनकुमारी कार्तिकको मुन सुनिश गर्छौँ। लगायत जति पनि समयमा प्रमुखमा बस्ने नाम सबै साथीहरूलाई शुभदिन भन्दैछु दिन्छु, नमस्ते बाई बाई।
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई, उहाँसँग म छुटे, यति बेला व्हाट्सएप नम्बर तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते सेवारो, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: धेरै धन्यवाद कार्यक्रममा स्वागत गर्नुभएकोमा, र म 5 तल जिल्ला तुम्बेमा घर भए, हाल चाहिँ कोभिडबाट जीवन सुन्दास भन्नुको सारी।
0: हजुर भनेपछि 5 तल तुम्बेमा घर भई हाल यति बेला कोभिडबाट जीवन सुन्दास भन्नुभयो है?
3: हजुर पक्कै पनि।
0: हजुर के छ नि तपाईँको खबर खबर जीवनजी, व्यवसायमा के गर्दै हुनुहुन्छ?
3: अहिलेको विषयमा चाहिँ भन्नुपर्दाखेरि भर्खर उठेर खाना सब्जी बनाउँदैछु भन्नुपर्छ है।
0: हजुर भनेपछि भर्खर भर्खरै उठेर खाना सब्जी बनाउँदै हुनुहुन्छ है?
3: हजुर खाना सब्जी बनाएर अब ड्युटी जाने तयारी गर्नुपर्छ भन्नुपर्छ है।
0: हजुर ल हुन्छ, राम्रोसँगले आफ्नो ड्युटी पुरा गर्नुहोला, खाना सब्जी बनाएर खाएर जानुहोला। मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है जीवनजी।
3: खबर सुनाउनु होला हजुर वेदरको बारेमा सबै जानकारी गराइदिनुहोस् न है।
0: हजुर, यता सङ्कुर सभातिर अहिले ठ्याक्कै बाहिर म बसेको एरियातिर चाहिँ बाहिर होइन घाम पनि लागेको छैन, पानी पनि परेको छैन, मौसम कुलकुल छ भन्नुपर्छ है त। हजुर हजुर, ल हस् हुन्छ जीवनजी, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ है, को कसको लागि?
3: सर्वप्रथम त हाम्रो अरुण होल युनिटलाई आजको दिन मात्र नलागेर बाँकी दिन पनि शुभ शुभ बिताउनु होला भन्न चाहे। र केही साथीहरूको नाम लिनु पर्दा सुशीला लामा,
0: नाम लिनुभन्दा पनि जीवनजी
3: सुशील लिम्बू लगायत
0: तपाईँले आफ्नो शुभकामना सन्देश राख्नु होला है त। जीवनजी हजुर साथी हुनुहुन्थ्यो, जीवन सुन्दास भन्दै हुनुहुन्थ्यो, उहाँसँग कुराकानी भयो, तर उहाँले साथीहरूको नाम लिनुपर्दा भन्नुभयो, त्यसरी नाम लिनुपर्दा पनि तपाईँको आफ्ना शुभकामना सन्देशहरू शुभ दिनको कामनाहरू चाहिँ राख्न सक्नुहुनेछ। यति बेला फेसबुक रेडियो लाइभमा पनि धेरैजना साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ, म कमेन्ट पनि व्यवसायमा हेर्दैछु, साथीहरूले कमेन्ट पनि गर्दै हुनुहुन्छ। यति बेला योगेन इमिहाङ लिम्बू हुनुहुन्छ, हेलो गुड मर्निङ दर्शन नमस्ते शुभ बिहानी, हजुर म योगेन इमिहाङ लिम्बू तेह्रथुम सटर पञ्चकन्याबाट, आज जन्मदिन मनाउने दिदी भूमिका राईज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना र सबैमा शुभ दिन भन्नुभएको छ। सुमन गुरुङले पनि यति बेला सुजा याम्फू एण्ड ह्याभ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी हिमाल चामलिङले मिस यू अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते नमस्कार, म पासखबर नार्चिङ खुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु, ह्याप्पी बर्थडे टु यू भूमिका राईलाई भन्नुभएको छ। अस्मी सोताङले यति बेला ह्याप्पी बर्थडे टु यू भूमिका राई एण्ड मिस यू अल भन्नुभएको छ। बान्तवा जेन हुनुहुन्छ, उहाँले पनि यति बेला ह्याप्पी बर्थडे टु यू राम्री सिस्टर भूमिका राईलाई एण्ड शुभ दिन अल भन्नुभएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
4: हजुर गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: धन्यवाद, म बोल्दैछु सुमिता याखा।
0: हजुर सुमिता याखा त नभनौँ होला, सुमिता याखा यहीँ बोल्दैछ, तपाईँ पक्कै पनि चैनपुरबाट हाम्रो मनिषाजी बोल्दै हुनुहुन्छ, त्यसो भने म चाहिँ मनिषाजी बोल्नु पर्यो नि त्यताबाट होइन?
4: हजुर म अभागी मनिषा पैया बोल्दैछु।
0: हजुर अभागी मनिषा पैया बोल्दै हुनुहुन्छ, तपाईँ दुईजनाको नाम लिने अनि यता मेरो पनि लिने अनि तपाईँको पनि लिने त्यो त मिलेन।
4: हजुर
0: के छ अनि हाम्रो मनिषाजीको खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
4: म त बसिरहेको छु भनौँ न, कार्यक्रम सुन्दै भनौँ न, बल्ल बल्ल लास्टमा फोन लाग्यो भनौँ न, अब के गर्नु गाह्रो छ जिन्दगी।
0: हजुर के गर्ने गाह्रो छ जिन्दगी, गाह्रो नमान्नु होला, फोन लागिसक्यो त अब त मजाले सुनेर बस्नुहोस् न है।
4: हजुर अनि तपाईँ हजुरको खबर के छ, सन्चै हुनुहुन्छ?
0: हजुर मेरो खबर ठिकै छ, राम्रै छ, म सन्चै छु, आरामै छु भन्नुपर्छ है त।
4: हजुर
0: हजुर ल हुन्छ नि, आउनुभयो कार्यक्रममा मनिषाजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
4: शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट अफ अल तपाईँ र टेक्निसियनमा गर्ने मित्र हाम्रो अरुण एफएम हो, इन्डिया टिमलाई अविश तारिख सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई त्यसरी दिदी सानो कमलालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्छ।

0: त्यस्तो गर्नु अँ दिदी मन्जु तामाङ चाहिँ बिरामी हुनुहुन्छ उहाँलाई गेट वेलकम चाहिँ ठिक हुनलाई दिदी अँ कस्तो लाग्छ त्यो धेरै शुभकामना चाहिँ ठिक हुनलाई भन्न चाहन्छु अनि त्यसै गरी ज जति साथीले कार्यक्रम सुनेर सम्पूर्ण साथीहरूलाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्दै गयो ल बुबाई
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पै आउनुहुन्थ्यो म उहाँसँग छुटे र आजको लागि लास्ट टेन लगी एकजना साथी लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते
2: गुड मर्निङ नमस्कार
1: हजुर गुड मर्निङ नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर भोजपुरबाट कल्पना मरेर आइपुग्नु भएको छ किन त्यसरी मर्ने र नमर्नु न हौ बल्ला बल्ला फोन लागिरहेछ होइन हजुर हजुर एकदमै गाह्रो भयो तर गाह्रो नमान्नुहोस् न हामी तपाईँको झन् जे होस् तपाईँ लास्ट लकी भएर आइपुग्नु भएको छ कार्यक्रममा अन्तिम चरणमा हजुर हजुर ला केही पनि चिन्ता लिनु पर्दैन आइपुग्नु भएको छ जे होस् खुसी लाग्यो कल्पनाजी अनि यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि यति बेला ठ्याक्कै घाँस काट्दै हुनुहुन्छ बारीतिर बारी त पुर्याउनु भयो नि हजुर हजुर जे होस् ल दुइटै कामको चाहिँ तपाईँले दुइटै काम सफल गर्नुभएको छ भनेपछि घाँसको बारी नै पुर्याउनु भयो यता फोन पनि लाउनु भयो जे होस् अब चाहिँ ढुक्क भएर घर जानु होला है त हजुर ल आजको लागि ढुक्क हुनु होला अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर कल्पना राई भोजपुरबाट म उहाँसँग छुटेँ अब पनि म थप साथीहरूसँग कुराकानी गर्न सकिनँ किनभने सक्दिनँ पनि किनभने समयले नेटो काटि नै सकेको छ यति बेला 7:55 गइसकेको छ केही कमेन्टहरू बाँकी छन् यति बेला साङ्गी तामाङ मोक्तान हुनुहुन्छ उहाँले हेलो दिदी नमस्ते है सन्चै हुनुहुन्छ म दोलखाबाट हो साङ्गी मोक्तान हाल चाहिँ अहिले सिक्किमबाट हो सबैमा शुभ दिन भन्नुभएको छ त्यसै गरी श्याम सङ्गम हुनुहुन्छ हेलो नमस्ते गुड मर्निङ म पनि मधेस प्रदेश रेडियो श्रोता सङ्घबाट सुन्दैछु है सबैमा शुभ दिन भन्नुभएको छ त्यसै गरी सुरज राई तुम्साले ह्याप्पी बर्थडे टु यु नाना भूमिका राईले भन्नुभएको छ मिलन घाइल मोटो हुनुहुन्छ उहाँले पनि हामीले यति बेला दुःख कत्तरबाट सुन्दैछु भन्नुभएको छ भने भूमिका राई हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ शुभ बिहानी सी सुन्दैछु केटिएमबाट मर्निङ सन्देश राख्नुपर्दा विशेष गरी आज मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु र सबैमा शुभ दिन भन्नुभएको छ ल हुन्छ भूमिकाजी तपाईँलाई पनि जन्मदिनको एकदमै धेरै धेरै शुभकामना छ त्यसै गरी सावित्र कुलुङ राईले यति बेला हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है भन्नुभएको छ लङ टाइम पछि शिशुवा घर भइहाल इटहरीबाट भन्नुभएको छ राज कालीकोटे हुनुहुन्छ उहाँले गुड मर्निङ मि झापाले हिरो राज कालीकोटे बिरतामर झापा जस्ट नाउ युएबाट ह्याभ अ वन्डरफुल डे अल भन्नुभएको छ शरणाली मगरले गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी यति बेला रुद्र घण्टी यो आइडीबाट गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी घरती रहेछ घण्टी भन्दा पनि घरती रहेछ रुद्र घरती उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी टिकाराम सुनवारले म टिकाराम सुनवार हो डेन्जर मिडिया ग्रुपको सदस्य रामेछाप घर भइहाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ आकाश राई हुनुहुन्छ हेलो नमस्ते विथ मी पूर्वी आकाश फ्रम धरान ह्याप्पी बर्थडे टु यु दिदी भूमिका राईलाई नेहा पनि आइसिटी अल भन्नुभएको छ रोमन मोक्तान तामाङले ह्याप्पी बर्थडे नाना भूमिका राईले भन्नुभएको छ रमला साम्पाङ हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ प्रयासी पवित्र मगर हुनुहुन्छ उहाँले पनि गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ त्यसै गरी यति बेला याखा राज यङ हुनुहुन्छ उहाँले गुड मर्निङ शुभ बिहानी भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि यति बेला मैले तपाईँका सामाजिक सञ्जाल जहाँ चाहिँ फेसबुक लाइभबाट आएको कमेन्टहरू पनि मैले सबै रिड आउट गरिसकेको छु। यदि कमेन्ट छुट्न गएमा म क्षमा चाहन्छु, होइन एकदमै धेरै साथीहरूले कमेन्ट गरिराख्नु भएको छ अझै पनि। भन्दा भन्दै यति बेला दिलसा राईले पनि दुखी प्यारे दिदी दुखी कल्पनालाई धेरै धेरै धन्यवाद मेरो बधाईको लागि। उहाँले पनि भनौँ कल्पना राईलाई एकदम बधाई दिँदै हुनुहुन्छ। सबै सबै साथीलाई थ्याङ्क यू सो मच कमेन्टको लागि। भन्दै भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिनजेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन, केही निराश अनर्थ नगर्नुहोला, केही निराश पनि नहुनुहोला। भोलिको बसाईमा तपाईँ पनि म तपाईँहरूसँग जोडिने नै छु भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशका आजको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM अहिले बिहानको 8 बज्यो।

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841062।
3: न पालौ है खेर अब मौका यो भगतमा।
4: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
5: एक थुपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
4: मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
4: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
5: रक्तदान जीवनदान सबैभन्दा महान दान।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
8: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: ती पकाए नि मान्दिन सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: उमेर त नि हो, उमेर त हो, साह्रो हो, भोलिको दिन कसले देखा छ र

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवासभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702108 98421-25969 98422-52496 98493-96686 र 98426-77878। संखुवासभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवासभा।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
2: ल ल आमा, म त गए छु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, संखुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128। मोबाइल नम्बर 98520454141।

0: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जताउन जानुपर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
2: ल छ नि काका, हेरोपट छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिमी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423450019।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संस्था सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघ सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संघ सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई संघ सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालका सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संघ सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलि छेउछाउ गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049। नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 98520555079। जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376। इमेल pmamp.piu.sankhasabha@gmail.com। वेबसाइट www.pmamp.sankhasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई संख्या सभा।
1: छिटो निस्कन भनेको ढिला भइसक्यो।
6: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमी भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
6: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
6: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, पुरा दिन मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनसादी पसललाई सम्झनुहोस्।
7: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनसादी पसल, चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98 62 13 67 44, 98 15 38 77 75।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।
4: सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्चकक्षा दबाव बढ्दै र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् काँस्य पदक। नेपाल खबरमा अब पूरा खबर। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुधे सहमति गरेको हो। गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ। अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली बाराबाट काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै

अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरोकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले FWCMS सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ।

0: शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ती नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराति पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको थियो। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22-23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मुहसेन रिजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान, अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर देबेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई

0: प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10,000 मीटर दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने विश्व एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी वर्ल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मीटर दूरी 1:49.55 पूरा गरे। सोम जापानमा हुने विश्व एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चारबन्धिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्चस्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्यपूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनीतिक तथा सुरक्षा दबाव बढ़दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन। साली नदीको सिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924481, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना निकालेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन 2075 दफा 36 बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा त्यस सम्बन्धी सूचना प्रकाशित गरिएको बताउनुभयो। चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अगाडि बढ़ाउने उहाँले बताउनुभयो। यसअघि पनि काठमाडौँ महानगरले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिका 8 जय बागेश्वरी नवाली टोलमा रहेको लिच्छवीकाली नित्यानाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी हिजो उद्घाटन गरिएको छ। 1990 सालको भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो। 2072 सालको भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डम्बलले महानगर क्षेत्रभित्रका मूर्त अमूर्त सम्पदाको संरक्षणका लागि काम भइरहेका बताउनुभयो। यसबीचमा 92 अमूर्त र 78 मूर्त सम्पदाको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो। वडा 8 अध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताउनुभयो। र केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिने श्रावणी मेला हिजो सम्पन्न भएको छ। गएको साउन 1 गतेदेखि शुरू भएको मेलाको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले समापन गर्नुभयो। सूर्यविनायक नगरपालिका 8 सिपाडोलको डोलेश्वर महादेव मन्दिरलाई 2067 भदौ 6 गते केदारनाथको शिर घोषणा गरिएको थियो। हिजो बिहानीदेखि मन्दिरको चारवटै ढोका खुल्ला गरी दर्शनको व्यवस्था गरिएको थियो। मन्दिरमा शिवरात्री, अक्षय तृतीया र भदौ 6 गते गरी वर्षमा 3 दिन मात्रै मन्दिरका चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्ने व्यवस्था छ। मेलाको 38 दिने अवधिमा झण्डै 1 करोड़ रूपियाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो। मेला अवधिभर झण्डै 1 लाख भक्तजनले मन्दिरको दर्शन गरेकोमा 40,000 भन्दा धेरै भारतीय पर्यटक आएका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन पनि स्थगित। डोलेश्वरमा श्रावणी मेला समापन, झण्डै 1 करोड़ रूपियाँ भेटी संकलन र लिच्छवीकाली नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको।
3: समस्याको समाधान भनेकै म
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: अब त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जानु
3: लागेर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
7: एक थोपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
6: मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
6: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल सङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा।
7: रक्तदान जीवनदान।

तिमलाई हाँस्न सँगै रुन मिल्दैन र ठुले तस्बिर छुन तिमलाई छुन मिल्दैन र ठुले हुन त माया गर्न सँगै हुनुपर्छ भन्ने छैन तर अब सँगै हुन मिल्दैन र ठुले।

0: जान्छ तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झुक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी
1: ल ल आमा म तँ गए छु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-5761128 मोबाइल नम्बर 9852045741
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन 0295-75-267 मोबाइल 97-655-86-460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
4: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा 8:30 देखि 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय 10:00 बजेदेखि 12:00 बजे सम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन नम्बर 0295-75-267 मोबाइल नम्बर 9865-86-460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
6: होइन भाउजू त्यति हतारमा कता जाँदै हुनुहुन्छ
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अहिले त्यही पैसाले गहना नि किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
6: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर उल्लास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
7: धन्यवाद बाबु तपाईँले स्वामिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
6: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
2: स्वामिन ट्रेडर्स चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
6: टेलिफोन नम्बर 0295-70-123
7: मोबाइल नम्बर 9841-06-22

0: फकाई नि मान्दिन हौ सनाची के छ र मेरो खुट्टा।
1: नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको

आज मृतक बालिकाका आमा बुवासँगको भेटपछि मन्त्रालयले सो निर्णय लिएको हो। सड़कमा उठिरहेको बलात्कारीलाई फाँसी दिए भन्ने मागप्रति संवेदनशील हुँदै मन्त्री गौतमले सरकार संविधानको सीमाभन्दा बाहिर जान नसक्ने प्रश्न पार्नु भएको छ। त्यस्तै उहाँले लेख्नु भएको छ, नेपालको संविधानको धाराले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ। अन्तर्राष्ट्रिय कानूनी प्रतिबद्धताहरू पनि यससँग जोड़िएका छन्। सड़कको आक्रोश तीव्र भए पनि सरकारले संविधानभन्दा बाहिर गएर सजाय घोषणा गर्न सक्दैन। तारकेश्वर नगरपालिका छ जरंगु स्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमीन कटानपछि पहिरो जाँदा करिब 50 घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण 4-5 घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन्। टोलको आवत जावतमा समेत समस्या भएको छ। स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमीन खनेपछि मात्र उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब 2 वर्षदेखि जमीन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माणको काम निकै ढिलो गतिमा अघि बढ़ेको उनीहरूको गुनासो छ। स्थानीय निर्माणाधीन घरका कारण सड़कमा माटो तथा बालुवा थुप्रिँदा हिडुल गर्न समेत कठिन भएको बताएका छन्। निर्माण स्थलबाट माटो हटाउने तथा बाटो सफा गर्ने काम नियमित नभएको उनीहरूको भनाई छ। पहिरोका कारण टोलका करिब 50 घर प्रभावित भए पनि जोखिममा रहेका 4-5 घरमा प्रत्यक्ष असर परेको स्थानीयको भनाई छ। वैदेशिक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रियामा पुनः सिन्डिकेट हावी गराउने खेल शुरू भएको छ। मलेसिया सरकारले आफ्नो विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली पोर्टलमा नेपालका करिब 1200 इजाजत प्राप्त मेन पावर कम्पनी मध्ये 25 मात्रै रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसले वैदेशिक रोजगार क्षेत्रमा ठूलो हलचल ल्याएको छ। लामो समयदेखि पर्दाभित्र चलिरहेको सिन्डिकेटको खेल अन्तत कार्यान्वयनमा आएको व्यवसायीहरूले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ,
2: आईएमई गरौँ, आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: बाराको सिमडामा 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट 2 वर्षीय बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा त्रास बढ़ेको थियो। रातभरको खोजीपछि बालिका भने सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका 1 कटी पर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी 2 वर्षीय बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी हुन्। मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया 26 स्थित सिसोबा महेश पूर्व सड़क किनारको

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल हर तपाईं सँगै
2: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलीकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97656860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जानु
4: लाखेर के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525151।

0994982773742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मिन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 11 AM
2: अहिले बिहानको 11 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरूद्ध वीरगंज पथलैया औद्योगिक करिडोर सड़क खण्ड खोलेको छ। पीड़ित परिवार र सरकार बीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलैया सड़क खण्डमा गाड़ी चल्न थालेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 दिनदेखि सड़क अवरूद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुवा हिजो काठमाडौँ आए। गृहमन्त्री सहित छलफल गरी गए राति 3 बुधे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा वीरगंज पथलैया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एक लामो सन्देश जारी गर्दै उहाँले जघन्य अपराधका घटनामा सजाय पुनरावलोकन गर्न गरिमा न्याय संकल्प समिति गठन गरिएको जानकारी दिनुभयो। मन्त्री गौतमका अनुसार जघन्य अपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थामा रहेका कमजोरी हटाउन र कड़ा दण्ड निर्धारणका लागि सुझाव दिन 7 सदस्यीय समिति गठन गरिएको छ। 7 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिले नागरिकको अपेक्षा सम्बोधन हुने गरी कानून तर्जुमाको आधार तयार पार्नेछ। हिजो साँझ मृतक बालिकाका आमा बुवासँगको भेटपछि मन्त्रालयले निर्णय लिएको हो। सड़कमा उठिरहेको बलात्कारीलाई फाँसी दे भन्ने मागप्रति संवेदनशील हुँदै मन्त्री गौतमले सरकार संविधानको सीमाभन्दा बाहिर जान नसक्ने प्रश्न पार्नु भएको छ। आफ्नो 18-19 वर्षको उमेरको एउटा भिडियो क्लिपलाई सन्दर्भभन्दा बाहिर काटेर बलात्कारलाई सामान्य हो भनेको भनी फैलाइएको भन्दै उहाँले खेद समेत व्यक्त गर्नुभएको छ। बलात्कार कहिले सामान्य र स्वीकार्य हुनै सक्दैन उहाँले स्पष्ट पार्नुभयो। हिंसामा परेकी महिलाले अपराधीको दोष र सामाजिक लज्जा भोग्नु हुँदैन। उनीहरू निर्भयका साथ बाँच्न पाउनुपर्छ भन्ने मेरो आशय थियो उहाँले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बाहरूको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका नायब सुब्बा तहका 84 जना कर्मचारीहरूको सरूवा गरेको हो। मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा 84 सुब्बाहरूको सरूवा गरेको हो। कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरूवा गरिएको छ। पहिलो सूचीमा 45 जना र दोस्रो सूचीमा 39 जना गरी कुल 84 जना सुब्बा सरूवामा परेका छन्। सरूवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयहरूमा कार्यरत छन्। विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न र प्रशासनिक कार्यालय थप चुस्त बनाउन कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ। सरूवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन गरिएको छ। नेपाली बजारमा आज सुनको मूल्य बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला 2,800 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला 3,19,500 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला 3,16,700 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज सुनको मूल्य प्रति 10 ग्राम 2,73,915 रूपियाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज प्रतितोला 4,975 रूपियाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला 4,985 रूपियाँमा कारोबार भएको थियो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्ला भरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079, संखुवा सभा 029420049, 98520773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
1: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 98625973825 र 97

0: 64 57 29।
1: सुप्रिम सासुन चाँदी पसल चैनपुर शङ्खु आसभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
2: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो दुध के साह्रो घिउ पर्ने, धेरैमा तित्री बोट जति पकाए नि मान्दिन हौ कानाछी के छ र मेरो खोटा।
3: नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
2: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9915 38 77 75।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालका सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, उपभोक्ताको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संखा सभा मोबाइल नम्बर 98525550079 जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376 इमेल pmamp.piu.sankhasabha@gmail.com वेबसाइट www.pmamp.sankhasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
6: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारंजो बारी
7: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर र प्रिमियर लीगमा आज तीनवटा खेल हुँदै नेपाल खबरमा अब पूरा खबर। बाह्रमा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरूद्ध वीरगंज पथलया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो। सड़क खुलेसँगै वीरगंज पथलया सड़क खण्डमा गाड़ी चल्न थालेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलया बाराले जनाएको छ। घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार तीन गतेदेखि सड़क अवरूद्ध हुँदै आएको थियो। त्यसपछि बालिकाका आमा बुबा हिजो काठमाडौँ आए गृहमन्त्री सहित छलफल गरी गए राति तीन बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। आन्दोलनका क्रममा वीरगंज पथलया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको हो। सरकारसँग सहमति भएपछि लघुवित्त पीड़ित आज घर फर्किएका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो भएको वार्तामा 14 बुझे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। सरकारले झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाएको हो। रूकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको ज्यान गएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 मध्यपहाड़ी लोकमार्गमा आज बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुर्मीको रूरू क्षेत्र गाउँपालिका 4 बल्ले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँका 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी झवेन्द्र परियारले जानकारी दिनुभयो। गम्भीर घाइते भएका आमा छोरीलाई सल्लेमा रहेका जिल्ला अस्पताल पुर्याएकामा डाक्टरले मृत घोषणा गरेका हुन्। ठक्कर दिने V1J1482 नम्बरको गाड़ीका चालकलाई पक्राउ गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो। यस्तै चितवनको भरतपुर महानगरपालिका 1 आपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार ठोकिँदा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको छ। मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकेको पोशाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोशाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएको कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठेमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुढी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतोल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौँ दुग्ध वितरण आयोजना लगायतका कार्यालय रहेका छन्। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन दिएको छ। कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने, सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ। भर्ना लिइरहेको जानकारी गराइन्छ।

0: भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौँ।

3,300 रूपियाँले बढ़ेर तोलाको 3,16,700 रूपियाँमा कारोबार भएको थियो। बिहिबार सुनको भाव एकै दिन 9,300 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,985 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले यो नीति अमेरिकी विदेश मन्त्री मार्गो रूपियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। म्यानहटनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले नीति अस्पष्ट रूपमा गैर कानूनी र स्पष्ट रूपमा गैर कानूनी रहेको बताएको बीबीसीले जनाएको छ। गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इराक, इरान, त्यसै गरी नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमन लगायत 75 देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो। अब खेल खबर। इंग्लिस प्रिमियर लीगमा आज 3 खेल हुँदैछ। आज म्यान्चेस्टर सिटी र बर्नमाउथ, ब्राइटन र एस्टन भिल्ला तथा न्यू क्यासल र लिभरपूलको खेल रहेको छ। सिटी र बर्नमाउथ तथा ब्राइटन र एस्टन भिल्लाको खेल नेपाली समयअनुसार बेलुकी 7:15 बजे शुरू हुनेछ। यस्तै न्यू क्यासल र लिभरपूल बीच राति 9:15 बजे खेल हुनेछ। यो सिजनको उद्घाटन खेलमा साबेक विजेता आर्सेनलले विजय शुरूआत गरेको छ। यस्तै हिजो भएको खेलमा लीगमा पुनरावगन गरेका टोली हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। गैराती भएका अरू खेलमा एभर्टन क्रिस्टल प्यालेसलाई 2 गोलले, इप्सविच टाउनले सन्डरल्याण्डलाई 2-1 गोलले, लिड्स युनाइटेडले नटिङ्गम फरेस्टलाई 1 गोलले तथा ब्रेन्टफोर्ड्सले टोटनह्यामलाई 3 गोलले पराजित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 4 दिनदेखि अवरूद्ध वीरगंज पथलया सड़क खुल्यो। सरकारसँग 14 बुझे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए। रूकुम पश्चिम र चितौनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो। घाइते 1 जनाको उपचार चल्दै। विभिन्न सरकारी कार्यालयमा सतर्कता केन्द्रको अनुगमन। 15 कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन। नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज। विदेश मन्त्री रूबियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर। र प्रिमियर लीगमा आज 3 खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका अपराधिक घटना प्रहरी संगठनको एनसीसी रुचर मेमोरीमा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी संगठनले त्यस्ता घटनालाई नबिर्सने पनि बताउनु भएको छ। व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लड्ने संस्था हो। यो संस्थाले यस्ता घटना बिर्सन्न उहाँले भन्नुभयो। यद्यपि त्यस्ता मुद्दामा चाहे जस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो। जापानी इन्सेफलाइटिस जेई कोपरको बढ़ेपछि सरकारले पहिलो चरणमा झापाका 30 वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ। पछिल्लो डेढ़ महिनामा देशभर 21 जनाको मृत्यु भएको छ भने झापामा मात्रै 10 जना संक्रमित मध्ये 6 जनाको ज्यान गएको छ। झापामा मृत्यु दर 60% पुगेपछि बाल बालिकाका लागि राखिएको नियमित खोपबाटै तत्काल अभियान सञ्चालन गर्न लागि स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आगामी 3 साताभित्र खोप अभियान शुरू गर्ने लक्ष्य राखिएको छ। अहिले सातै प्रदेशका 25 जिल्लामा यो भाइरस फैलिएको छ। मृत्यु हुनेमा 81% 50 वर्षभन्दा माथिका व्यक्ति छन् जसले खोप लगाएका थिएनन्। नेपालबाट मलेसिया जाने श्रमिकका लागि 25 म्यान पावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट कायम गर्न खोजिएको भन्दै सरकार र वैदेशिक रोजगार व्यवसायले विरोध जनाएका छन्। मलेसियाको यो एकतर्फी निर्णयप्रति आपत्ति जनाउँदै नेपाल सरकार र व्यवसायीहरू यसको विरूद्ध एकै ठाउँ उभिएका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सीमित म्यान पावरलाई मात्रै पहुँच दिने निर्णयले स्वस्थ प्रतिस्पर्धा समाप्त पार्ने भन्दै आपत्ति जनाएको छ। संघले सूचीकृत भएका 25 म्यान पावरलाई निलम्बन गर्दै कड़ा आन्दोलनको चेतावनी दिएको छ। नेपाल पर्वतारोहण संघले 8000 मीटर भन्दा अग्ला नेपालका थप 6 हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अगाडि बढ़ाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिकोत्सवका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा संघका अध्यक्ष फोर गेलजे शेर्पाले मान्यता दिलाउनका लागि आवश्यक कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया सफल भएमा विश्वभर रहेका 8000 मीटर भन्दा अग्ला हिमालको संख्या 20 पुग्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङवा ग्याम्बो शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथ प्रदर्शकहरू माउन्टेन गाइडलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकाय एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्वक चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। र जेएनसी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आउँदो भदौ 23 गते काठमाडौँको बानेश्वर स्थित पुरानो संसद भवन परिसरमा स्मृति दिवस मनाउने भएका छन्। जेएनसी शहीद परिवार, कल्याणकारी समाज र घाइते जेएनसी नेपाल संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएका हुन्। नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धितरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्ख सभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला सङ्खुवा सभा,
2: सूरज राई तुम्सा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चौवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
2: र दिलसराई देउमाई नगरपालिका 1 इलाम।

कार्यक्रम लोकचौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोकचौतारीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले हाम्रो पात्र त सुन्न पाउनु भएको छैन, तपाईँले यति बेला हामीलाई फेसबुक लाइभ मार्फत सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले त अब जुन भनौँ अनलाइनमा धेरैवटा माध्यमहरू हुन्छन्, तपाईँले यति बेला हामीलाई जुन जुन माध्यमबाट सुनिरहनुहुन्छ तपाईँले यति बेला हामीलाई नेपाली पात्रबाट चाहिँ पक्कै पनि सुनिराख्नु भएको छ। कतिपय साथीले हामी हाम्रो पात्रमा नभइकन नेपाली पात्रमा चाहिँ तपाईँले व्यवसायलाई सुन्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम लोकचौधरीको व्यवसायलाई तपाईँले हप्ताको 6 दिन सुन्दै आउनुभएको छ। आइतबारदेखि शुक्रबारसम्म यो व्यवसायलाई तपाईँलाई सुन्दै आउनुभएको छ। र विशेष गरी यस कार्यक्रम लोकचौधरीको यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथी हुने हाम्रो जम्मा 22 जना मिडियाप्रेमी साथी

हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोतिर यति बेला घर जाँदै हुनुहुन्छ होइन, घर जाँदै हुनुहुन्छ होला आफ्नो काम कार्य सकेर, तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई यति बेला भरपूर मात्रामा सुनेर साथ दिइराख्नु भएको छ, मैले यो आशा गरेको छु। र आज पनि हामी आइतबार व्यवसायमा छौँ, आज हप्ताको पहिलो दिन आइतबार व्यवसायमा हामी तपाईँहरूसँग जोडिएर पूर्वेली भाका तपाईँहरूसँग जोडिन्छौँ, तपाईँहरूकै आवाजबाट पूर्वेली भाकाहरू सुन्नेछौँ र साथमा हामीले पनि यताबाट भनौँ पूर्वेली भाकाहरू नै राख्नुपर्ने हुन्छ आजको व्यवसायमा। तपाईँले त फोन गर्नुको लागि मोबाइल नम्बर मैले खुल्ला गरिसकेको छु, 9840668623 लाइन खुल्ला छ, यदि सुन्दैनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छौ। र त्यसै गरी आज पनि हामी आइतबारी बसाईमा चाहिँ प्रवासी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ, विदेश भनौँ देशभन्दा बाहिर हुनुहुन्छ, तपाईँले आजको बसाईमा फोन गर्नु पाउनुहुनेछ वाट्सएप नम्बरमा। तपाईँले यदि पूर्वेली भाका गुनगुनाउन आउँछ भने चाहिँ हामीलाई तपाईँले पनि होइन प्रवासमा रहनुहुने मित्रले पनि व्यवसायमा हामीलाई चाहिँ फोन गर्नुपर्ने हुन्छ तपाईँहरूको लागि भनेर छुट्याएको वाट्सएप नम्बर पनि यही छ, 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि हेर्दैहुनुहुन्छ भने जहाँ जहाँबाट हेर्दैहुनुहुन्छ तपाईँले त्यो कमेन्टहरू पनि लेखेर पठाउनुहोला, जहाँ चाहिँ कमेन्ट बक्स खुल्ला छ तपाईँले त्यहाँबाट नै आफ्ना साथीभाइहरूलाई सम्झाउन सक्नुहुनेछ, कता कता कुन कुन ठाउँबाट हेर्दैहुनुहुन्छ त्यो पनि हामीलाई यो बसाईमा जानकारी गराउनुहोला। विशेष गरी कार्यक्रम लोक चौधरीको बसाई तपाईँ सुन्दै आउनुभएको छ, साँझ 5 बजेदेखि 6 बजेसम्म हामी तपाईँहरूको साथमा जोडिन्छौँ। अब भने चाहिँ तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840668623 को लाइन खुल्ला छ। म भने कार्यक्रमको एकदमै शुरूआतमा एकदमै मिठो पूर्वेली गीत राख्नेछु, गीतपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम लोक चौतारी सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ हावास सर र बोलको गीत, जितेन लिम्बू र पार्वती राईको आवाजमा भएको एकदमै मिठो पूर्वेली गीत राखेको थिएँ। आज भने हामी व्यवसायमा तपाईँहरूसँग कुराकानी गर्नेछौँ। तपाईँहरूकै आवाजबाट पूर्वेली गीत सुन्नेछौँ र पूर्वेली गीतहरू नै तपाईँको आवाजबाट सुन्नेछौँ र हामी पूर्वेली गीतहरू मात्रै आजको व्यवसायमा बजाउनेछौँ। यति बेला म फोन लाइनतर्फ लाग्छु, आउनुहोला 9840 6863 23 को लाइन खुल्ला छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते। हेलो, नमस्ते हजुर।
1: नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म ईश्वरी मेवाङ भोजपुरबाट।
0: हजुर, भोजपुरबाट ईश्वरी मेवाङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो ईश्वरीजी यति बेला साँझको समय छ, के गर्दै हुनुहुन्छ?
1: अहिले त्यतिकै बसी बसाइ छ भन्नुपर्छ अनि हजुरको?
0: हजुर, मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। अनि के छ, तपाईँ धेरै समय पछाडि आज आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ? घरतिर हुनुहुन्छ होला कि कता हुनुहुन्छ कि?
1: म यता खेततिरै छु, यता धान बोडेको जस्तो अलिअलि झार निकाल्दै अनि यहाँ त्यस्तो त्यस्तै छ भनौँ न।
0: हजुर, भनेपछि एकदमै धान गर्दै हुनुहुँदो रहेछ है व्यवसायमा?
1: हजुर
0: हजुर हजुर, ल एकदमै। अनि कार्यक्रममा नि आइपुग्नु भएको छ र आज पनि हामी तपाईँको आवाजबाट पूर्वेली भाका सुन्छौँ। आज कुन भाका गुनगुनाउनुहुन्छ?
1: हुन्छ, अब खासै आउनु त आउँदैन, म यसो प्रयास मात्रै गर्छु है।
0: हजुर ल, हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: यति नै ल आएन गीतै
1: हजुर ल हुन्छ जताखेरि पनि हजुर पूर्वै रमाइलो एकदमै पूर्वै रमाइलो छ धन्यवाद छ हजुरलाई मिठो पूर्वली भागको लागि विशेष गरी अब भने साथीभाइहरू सम्झनुहोस् कसको लागि बस्ने गीत डेडिकेसन गर्नुहुन्छ
0: हुन्छ हजुरलाई भन्न चाहे अनि रेडी अरुण होलिमिटलाई अब धेरै सम्झना मिठो माया भन्न चाहन्छु अनि आजको दिनमा मेरो बर्थडे परेको थियो अनि फेसबुक अब जुन जुन अवस्थाबाट मलाई बर्थडे विस गर्नुभयो सबैलाई थ्याङ्क यू धन्यवाद भन्छु मेरो विशेष बहिनी सुनिका युनिसा अनि छोरी आइसिका आर्या अनि छोरीहरू सुन्नुहुने सबै सबैलाई आजको दिन बाई बाई भन्दै नमस्कार
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ उहाँसँग म छुटे उहाँले एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर यो वसैबाट छुटिसक्नु भएको छ र विशेष गरी आज उहाँको जन्मदिन परिया रहेछ उहाँलाई म जन्मदिनको विशेष शुभकामना पनि व्यक्त गर्न चाहन्छु यदि सुन्दै हुनुहुन्छ भने आउनुहोला आज भने हामी तपाईँहरूसँगै पूर्वेली भाकामा रम्नेछौँ रमाउनेछौँ यो वसाईमा यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हजुर नमस्ते लोक अभिवादन कहाँबाट बोल्दै हुनुहुन्छ हजुर रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ है हजुर के छ रेनिसाजी तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ
2: अहिले त म घरको कामहरू गर्दैछु अनि
1: हजुर भनेपछि घरै काममा व्यस्त हुनुहुन्छ जे होस् हामीलाई कल पनि गर्नुभयो कल पनि लगाउनु भएको छ है हजुर ल हुन्छ नि आइपुग्नु भएको छ कार्यक्रम लोक चौतारीको बसाइमा यो बसाइमा आज तपाईँको आवाजबाट पूर्वेली भाकाहरू सुन्छौँ है त कुन भाका गुनगुनाउनुहुन्छ
2: हजुर
1: ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर ल, एकदमै पूर्वेली मायालाई सधैँ सम्झिने एकदमै मिठो आवाज अनि एकदमै मिठो पूर्वेली गीतको गुनगुनाउनु भयो, त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। र अब भने बस्ने भाका मार्फत साथीहरू छट्टमा सम्झिनुहोस् न।
1: अहिले ट्रान्सफर सामने हुनुहुन्छ, दिनालाई पनि एकदम धेरै सम्झना भन्दै गर्ने लुगा खोज्नु आउँछ, कुटिङतिर हुनुहुन्छ प्रवीण मगर अन्जना, अनि हाम्रो तिर्सालाई पनि एकदम धेरै सम्झना, अनि बाँकी टाइममा जस किनेर बस्नुहुन्छ सबै साथीहरूलाई धेरै सम्झना, बहिनीले लुगा खोज्नु आउँदै बिदा भयो।
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला, रेनिसा राई धनकुटाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले एकदमै मिठो पूर्वेली भाका गुनगुनारी व्यवसायबाट छुटिसक्नु भएको छ। आउनु होला, यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँले पनि अनियर गरिहाल्छु। हेलो नमस्ते, लोक साङ्केतिक अभिवादन कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हेलो नमस्ते, नमस्कार, म यता भोजपुरबाट वरुण चञ्चले।
0: हजुर भोजपुरबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ, के छ वरुणजी यति बेला कता के गर्दै हुनुहुन्छ?
2: मेरो ठिकै छ, राम्रै छ, के गर्नु त्यस्तो बसिरह।
0: हजुर सबै ठिकै छ, राम्रै छ, घरतिर बसिराख्नु भएको छ है?
2: हजुर
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा वरुणजी, तपाईँ त एकदम पूर्वेली पश्चिमेली गीतको लागि त अब्बान हुनुहुन्छ, अनि आज तपाईँको आवाजबाट हामी पूर्वेली भाका सुन्छौँ है त।
2: ट्राई गर्छु नि म एउटा।
0: हजुर ल हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ

बाजो मुराली हातैमा मेरो मालिमे भयो माली गाईको घिउले तिम्रो र हाम्रो भेट बाहुन्छ गाई चराउने निउले गाई

0: सालुसँग हात लगाउँदै बज्यो मुरली, दिल बस्यो छल छलमा बज्यो मुरली, दिल बस्यो छल छलमा बज्यो मुरली, दिल बस्यो छल छलमा बज्यो मुरली। धन्यवाद।
1: हजुर, दिल बस्यो ख्यालखालमा हो बज्यो मुरली, एकदमै मिठो भएका होइन। तपाईँ त अब भनौँ पूर्वेली पश्चिमेली त मजाले गाउनुहुन्छ होइन, तपाईँलाई एकदम पूर्वेली भएका गाउनुभयो, विशेष धन्यवाद छ। र अब भने बस्ने गीत मार्फत छोटोमा साथीहरू सम्झिनुहोस् न।
0: हुन्छ, त्यसै फेरि तपाईँलाई नै अब बज्ने गीत सुनाइ मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि त्यसरी आज जन्मदिन मनाउने हाम्रो दिदी हुनुहुन्छ भूमिका राई तामाङ, अनि हाम्रो साथी हुनुहुन्छ ईश्वरी म्याङ, उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो कमला प्लस मुन्नाको जन्मदिन आउँछ, उहाँलाई पनि एडभान्स आज बर्थडे। अनि हाम्रो आशिष नयन, सानु कमला, ढकल धर्मराज, सुनि सुनिता, सुनिता कुलिङ, प्रवीण निमा लगायत सबै सबैलाई अब बज्ने गीत, हाम्रो चामलिङ निर्मलालाई पनि हेर्छ। बाई बाई।
1: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले एकदमै मिठो पूर्वली भाका गुनगुनाएर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभ मार्फत पनि हामीलाई धेरैजना साथीले सुन्दै हुनुहुन्छ। रामजी घिमिरे नमस्कार सुन्दैछु है, म बागमती प्रदेश टिमबाट भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्ते भन्नुभएको रहेछ। हजुर नमस्ते तपाईँलाई पनि। त्यसै गरी लक्ष्मण मगरले यति बेला नमस्ते सुमिता मिस के छ खबर, म चैतिन्जिर मिडिया ग्रुपको मेम्बर पाखरीबस्ती धनकुटा हाल मलेसियाबाट सुन्दैछु है, सबैमा सम्झना छ भन्नुभएको छ। त्यसै गरी सुरज राई तुम्सा हुनुहुन्छ, हेलो नमस्ते, म सुरज राई तुम्सा भोजपुर घरवै हाल मलेसियाबाट सुन्दैछु है, कार्यक्रम अहिलेको समयमा ड्युटी जाँदै सम्झना छ सबै सबै साथीहरूमा भन्नुभएको छ उहाँले। त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ, उहाँले पनि नमस्ते, लोक सांकेतिक अभिवादन, म ढकाल धर्मराज वीर तमर झापा घरवै हाल दुवैबाट सुन्दैछु, बस्ने गीत सबै सबै साथीहरूको लागि भन्नुभएको छ। त्यसै गरी यति बेला टिकाराम सुनवार हुनुहुन्छ, उहाँले पनि दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको सदस्य रामेसाप घरवै हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु, बस्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा भनेर उहाँले एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। त्यसै गरी यति बेला मुस्कान सुमिकला बराइली हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते दिदी, म पनि सुन्दैछु बिरानो ठाउँ ओमनबाट है, घर मेरो घर परिवारमा धेरै सम्झना छ, साथीहरूलाई मिठो माया सम्झना भन्दै गए ल भन्नुभएको छ। सुनिता घिसिङले पनि यति बेला हामीलाई शङ्खुवास सभाको तामकोबाट सुन्दै गएको जानकारी गराउनु भएको छ भने दिलसा राई हुनुहुन्छ, उहाँले हेलो सेवा म दिलसा राई ग्रीन सिटी इलामबाट है, प्यारी भदैनीलाई जन्मदिनको विशेष शुभकामना र सबै सबैमा शुभदिन भन्दा पनि बस्ने भाका सबै सबै साथीहरूको लागि सुनाउँदै जान्छु ल, नमस्ते बाई बाई भन्नुभएको छ। त्यसै गरी यति बेला भावना मगरले पनि हेलो नमस्कार म पनि सुन्दैछु यता इन्डियाबाट हो, मिस यु अल भन्नुभएको छ। त्यसै गरी यति बेला मिलन खाइलमुटु हुनुहुन्छ, उहाँले पनि यति बेला हामीलाई बस्ने गीत सबै साथीहरूको लागि फ्रम दोहा कत्तरबाट सुन्दैछु भन्नुभएको छ। भने सुस्मिता नाचरिङ हुनुहुन्छ, हाई नाना सेवाके, मि सुस्मिता नाचरिङ भोजपुर घरवै हालको बेदबाट सुन्दैछु ल, आज जन्मदिन परेको छ, माइजू ईश्वरी मेवाङलाई जन्मदिनको विशेष शुभकामना र बस्ने भएका सबै सबै साथीहरूको लागि भन्दै म जान्छु है, नमस्ते बाई बाई भन्नुभएको छ। त्यसै गरी हामीलाई पूर्वेली आकाशले पनि यति बेला धरानबाट सुन्दैछु, ह्याप्पी बर्थडे टु यु दिदी भूमिका राईलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र यति बेला म भने फेरि पनि कार्यक्रममा दोस्रो सांकेतिक कसैले एकदमै मिठो गीत छ, बिना यो कङ्कङ बोलको गीत छ, गीत सुन्दै रहनुहोला, गीतपछि म फेरि फर्केर आउने नै छु।

हजुर, कार्यक्रमको दोस्रो सांकेतिक कोशेली एकदमै मिठो थियो। बिना यो कङकङ बोलको गीत मैले राखेको थिएँ कार्यक्रममा। आज हामी आइतबारी व्यवसायमा जहाँ चाहिँ हामी हप्ताको पहिलो दिन हामी तपाईँहरूसँग नै जोडिनेछौँ। यो व्यवसायमा तपाईँहरूबाट नै तपाईँहरूको आवाजबाट पूर्वेली गीतहरू सुन्नेछौँ र हामीले पनि यताबाट पूर्वेली गीतहरू नै बजाएर मनोरञ्जन दिलाउनेछौँ। कतिपय साथीहरू त मजाले नाच्नु पनि भयो होला, कतिपय साथीहरू त्यति बेला भनौँ एकदम रमाइलो गरिराख्नु भयो होला। जे होस् कार्यक्रम पनि तपाईँहरू सुनिराख्नु भयो होला मैले आशा गरेको छु। एकदमै साँझको समय छ साथीहरू, यति बेला कता कता के गरिदिनुहुन्छ हाम्रो वाट्सएप नम्बरमा आज साथीहरू आउनु भएको छ। प्रवासी मनहरू कता कता हुनुहुन्छ आउनुहोला तपाईँको लागि भनेर छुट्याएको नम्बर छ 9840668623 लाइन। र म ढिला गर्दिनँ, अब यति बेला म फोन लाइनतर्फ लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते, लोक अभिवादन। हजुर हजुर नमस्ते, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मादी ओखरबटीबाट एलिसा तामाङ। हजुर के छ एलिसा जी, तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गरिदिनुहुन्छ? हजुर यति बेला बसिरहेको, कता मादीतिर पानी परिरहेको छ अहिले कि कस्तो छ? हजुर धुम्म भइरहेछ, यताबाट हेर्दा त ठ्याक्कै पानी परेको जस्तो जस्तो देखिन्छ, एकदमै कालो बादल कालो मैलो देखिन्छ यहाँ वारीबाट हेर्दाखेरि। जे होस् भनेपछि पानी पर्न पनि लागे जस्तो छ है। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो एलिसाजी कार्यक्रम लोक चौधरीको व्यवसायमा। तपाईँको आवाजबाट आज हामी पूर्वेली भाका सुन्छौँ है त। हजुर ल सुरु गर्नुहोस् न त। ओहो साथी एलिसाजी,

0: हजुर ल हुन्छ, यो भएको त साथीले अगाडि गुनगुनाउनु भएको थियो, तपाईँले बिचमा बोला मैले बोलाएको थिएँ सुन्नु भएन, ठिकै छ, धन्यवाद छ तपाईँलाई। होइन कार्यक्रममा यदि सुन्नुहुन्थ्यो भने अगाडि साथीले गुनगुनाउनु भएको थियो, केही छैन, आजको बसाइमा मैले तपाईँलाई चान्स दिएँ। हुन्छ, एकदम पूर्वेली भाका गुनगुनाउनु हो, विशेष धन्यवाद छ। र अब भने साथीहरू सम्झिनुहोस् न,
1: ए आज जन्मदिन परेको छ मेरो ठुलो मम्मीको, मम्मीलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि मेरो दादा दिदी बाबाहरू बसन्तपुरमा हुन्छ, उहाँहरूलाई पनि सन्ची भएर बसिराख्नु भन्न चाहन्छु।
0: र भन्दै हामी छुट्छौँ है।
1: हजुर
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला एलिसा तामाङ हुनुहुन्थ्यो, माडीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर लोक अभिवादन, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सपापोखरीबाट रेखा राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो रेखाजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, हाम्रो पनि खबर खबर सब ठिक ठाक छ, राम्रै छ। अनि कताबाट घर जाँदै हुनुहुन्छ नि?
2: अहिले चाहिँ हाम्रोतिर चाहिँ एकदम काम बगान टिप्न धमान हुन्छ, अनि त्यही भएर बगान टिपेर घर जाँदै भन्नुभएको
0: छ। हजुर, भनेपछि बदाम टिपेर घर जाँदै हुनुहुन्छ है? हजुर, बदाम एकदमै धेरै फलाउनु भएको छ कि क्या हो? हजुर, अलिअलि भन्नुपर्छ, एकदमै मजाले फलाउनु होला। यता हाम्रोतिर त बदम फल्नलाई त्यति सजिलो छैन, गाह्रो गाह्रै छ, हाम्रोतिर खासै बदम हुँदैन, त्यही भएर जे होस् एकदम काममा हुनुहुन्छ, जता जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथी हुनुहुन्छ, फोन पनि गर्नुहुन्छ, अनि आउनुभयो कार्यक्रम लोक चौतारी व्यवसायमा। आज तपाईँको आवाजबाट हामी पूर्वेली भाका सुन्छौँ है त।
2: हुन्छ, म गाउन
0: पाउँदिनँ, म थोरै ट्राई गर्छु नि। हजुर ल हुन्छ, सुरु गर्नुहोस्।
2: Well, thank you.

0: हजुर ल, एकदम धन्यवाद छ पूर्वीली यति मिठो गीतको लागि, तपाईँलाई विशेष धन्यवाद छ। र अब भने बस्ने गीत मार्फत साथीहरू सम्झनुहोस् न छोटोमा।
1: हुन्छ, फर्स्टमा त यति मिठो कार्यक्रम सञ्चालन गर्नु हुने हजुरलाई नै अब बसेपछि मेरो मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि केही साथीहरूको नाम लिनु पर्दाखेरि दाई हुनुहुन्छ लिम्बू विद्या, उहाँलाई नि अब रेडियो सुन्दै हुनुहुन्छ होला, अब बसेपछि मेरो मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि दिदी अनुज खराई लगत मलाई रेख खराई भन्दा किन तम्सुनालाई कसैको नाम लिन सकिनँ, तम्सुनालाई सम्झेको छु भन्दै गएन। नमस्ते
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेखा राई हुनुहुन्थ्यो उहाँसँग म छुटेँ, उहाँले एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। हेलो नमस्ते। हजुर नमस्ते, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर घर भइहाल मलेसियाबाट सुरज राई तुम्छा बोल्दै हुनुहुन्छ। अनि सुरजजी, तपाईँको कमेन्ट त मैले अघि नै पढिरहेको थिएँ, यति बेला ड्युटी जाने तयारीमा छु भन्दै हुनुहुन्थ्यो होइन र? ओहो, भनेपछि भर्खर भर्खरै आइपुग्नु भएको छ। ल अनि के छ खबर खबर, ठिकै छ नि तपाईँको? हजुर हाम्रो पनि खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि आउनुभयो कार्यक्रम लग चौधरीको बसाइमा छ, यो बसाइमा आज हामी पूर्वेली गीत तपाईँको आवाजबाट सुन्दैछौँ है त। हजुर गाउनै पर्ने हो नि। हजुर ल हुन्छ, हासिल गर्नुहोस्।
2: अरू नै नदी सुसायो होला छलान्तै बगरमा, अरू नै नदी सुसायो होला छलान्तै बगरमा, संजोगले हाम्रो भेट भयो फेरि भोजपुरको बजारमा, संजोगले हाम्रो भेट भयो फेरि भोजपुरको बजारमा, सबैको खरी सोई सोईला भन्दै गाएको गीत भेटौँदा दौतारी, सोई सोईला भन्दै गाएको गीत भेटौँदा दौतारी।
3: यति नै भन्न चाहे
0: है हजुर? हजुर ल, एकदमै मिठो भाका भनौँ पूर्वेली भाका एकदमै मिठो भाका गुनगुनाउनु भएको छ, विशेष धन्यवाद छ सुरजजी तपाईँलाई। हजुर हजुरलाई एकदमै मिठो आवाजमा गाउनु भएको छ सुरजी, त्यस्तो नराम्रो त भएको छैन, एकदम मजाले गाउनु भएको छ। अनि आउनुभयो तपाईँले भाका गुनगुनाउन सक्नु भएको छ, र अब पनि साथीहरू सम्झिनुहोस् न बस्ने गीत मार्फत छिट्टोमा।
3: सुन्छ, आज विशेष गरेर फर्स्ट कलरको रूपमा गीत गाएर जानुहुने मेरो अत्यन्तै पुरानो मित्र हुनुहुन्छ ईश्वरी नेवाङ, उहाँको चाहिँ जन्मदिन परेको रहेछ, उहाँलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना छ है भन्न चाहन्छु। भने बाँकी मलाई चिन्नुहुने सबै सबैलाई अब बज्ने भाका सुनेर आनन्द गर्नु लिनुहोला भन्दै हजुरको वसाइबाट छुट्टीको चाहे। हवस् त नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्छा भोजपुर घर भइहाल सात समुद्र पारीको देश मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले एकदमै व्यवसायमा आएर चाहिँ एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर छुटिसक्नु भएको छ। यति बेला म फेरि पनि फेसबुक लाइभ भन्दा पनि यति बेला वाट्सएप नम्बर तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ। हेलो नमस्ते। हजुर नमस्ते, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कृष्ण तामाङ, पाँच भवन घर भइहाल यति बेला साउदीबाट बोल्दै हुनुहुन्छ है? हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? मैले सुरुमा जानकारी गराउने थिएँ, आज आइतबार शुक्रबार हामी जोडिन्छौँ, हामी प्रवासी मण्डलसँग नि मैले भनेको थिएँ, त्यो सुन्नु भएन कि के हजुरले कि कसो? हजुर ल हुन्छ, अनि आउनुभयो तपाईँको आवाजबाट पनि हामी पूर्वेली भाकै सुन्छौँ है दाजु। ल सुरु गर्नुहोस् न, कुन भाका गुनगुनाउनुहुन्छ? हजुर ल हुन्छ, एउटा पूर्वेली भाका गाउनुहोस् न। अब भोलिको बसाइमा हामी फेरि पूर्वेली पश्चिमेली भोलिको बसाइमा पनि छ, आज चाहिँ हामी पूर्वेली भाकाको बसाइमा छौँ। हजुर ल हुन्छ, सुरु गर्नुहोस्। हुन्छ गाउनुहोस् न। ल हुन्छ,
3: कस्तो समस्या पो पर्दैछ नि, कस्तो बेलामा ठुक्छ।
0: कृष्णजी सम्झेर भए नि गाउनुहोस् न एउटा पूर्वेली भाका। ल हुन्छ, सुरु गर्नुहोस् न त। ल
3: पूर्वेली
0: हजुर, पूर्वेली भाका हो।

हजुर ल एकदमै छोटो मिठो गाउनुभयो, धन्यवाद छ। हजुरले पूर्वेली भाका छोटो मिठोमा गाउने प्रयास गर्नुभएको छ। हाम्रो कृष्णजी हुन्छ, तपाईँलाई धन्यवाद छ। र अब भने बस्ने गीत मार्फत छोटोमा साथीले सम्झिदिनुहोस् न, कसले सम्झनुहुन्छ?

हजुर साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ पास खबर उहाँ गर्वै हाल यति बेला साउदीबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे यति बेला म फेरि पनि वाट्सएप कल तर्फै लाग्छु कोही साथी लाइनमा हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर नमस्ते लोक साङ्केतिक अभिवादन कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर ओहो हजुर भनेपछि लिम्बू विजय मलेसियाबाट बोल्दै हुनुहुन्छ कार्यक्रम लोक चौधरीको बसाइमा आइपुग्नु भएको छ वाट्सएप नम्बर मार्फत अनि के छ यति बेला के गर्दै हुनुहुन्छ हजुर खाना खाएर रुमतिरै बसिराख्नु भएको छ है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम लोक चौतारीको व्यवसायमा आज भने हामी तपाईँको आवाजबाट पूर्वी भाका सुन्छौँ है त विजयजी हजुर हजुर ल हुन्छ कोसिस नै ठुलो कुरा हो ल हुन्छ सुरु गर्नुहोस् त हजुर हजुर ल हुन्छ हजुर हजुर ल हुन्छ सुरु गर्नुहोस्

हजुर ल छोटो मिठो गाउने प्रयास गर्नु भएको छ विजयजी, तपाईँलाई विशेष धन्यवाद छ, एकदम पूर्वेली भाका गाउने प्रयास गर्नु भएको छ, धन्यवाद छ विजयजी आउनुभयो अब यो बसाईमा, तपाईँले बस्ने गीत मार्फत

0: हजुर हजुर ल हुन्छ, तपाईँको आवाज पनि काटिँदै आइरहेछ कमलाजी, कुराकानी गर्न त मन थियो, अब तपाईँको आवाजबाट पनि हामी पूर्वेली भागै सुन्छौँ है। हजुर ल हुन्छ, सुरु गर्नुहोस्।
1: कागजको पन्नामा लागि

0: हजुर ल, एकदमै धन्यवाद छ हजुरलाई पूर्वेली भाका गुनगुनाउनु भयो मिठो आवाजमा र भने बस्नेकेत मार्फत साथीहरू सम्झिनु पर्दा
1: दिनको लागि अनि दिन छोरी अरिसमा अनि भाउजूहरू हुनुहुन्छ यहाँ हुने सबैलाई अनि आजको दिनमा रहेर जन्मदिन मनाउनु हुने दिदी भूमिका राईलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना हजुरले चाहिँ अलिकति हरेक हरेक पाइलामा सफलता मिल्यो जति प्रगतिको धेरै धेरै शुभकामना विशेष सम्झना पनि गर्न चाहे दिदी भन्ने चाहन्छ अनि यो टाइममा जो जसले प्रोग्रामलाई माया गरेर सुन्नुभएको छ तपाईँलाई भन्न चाहन्छु ठिकै छ भाइ
0: हजुर नमस्ते टेकियो भाइ भाइ साथी हुनुहुन्थ्यो सानो कमला चैनपुर भन्ज्याङबाट उहाँसँग म छुटे र उहाँले पनि एकदमै मिठो भाका गुनगुनाएर छुटिसक्नु भएको छ भने म अन्तिम एकजना साथी वाट्सएपमा हुनुहुन्छ उहाँलाई लिन्छु हेलो नमस्ते हेलो लोक अभिवादन नमस्ते हजुर हेलो नमस्ते हेलो नमस्ते हजुर तपाईँको आवाज सुन्न एकदमै गाह्रो भइरहेछ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर राजबिराही काइला मलेसियाबाट बोल्दै हुनुहुन्छ के छ राज यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि एकदमै कार्यक्रम सुनिराख्नु भएको छ त्यतै भुलिनु भयो कि के हो तपाईँ यता फोन लागेर पनि रिसिभ भइसकेको थाहा नभइकन हजुर मैले सुनिरहेको थिइनँ जे होस् आवाज अन्तिममा आयो हुन्छ हामी अन्तिमतिर छौँ तपाईँको आवाजबाट पनि हामी पूर्वेली भाका सुन्छौँ है हजुर ल हुन्छ हजुर ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर ल, विशेष धन्यवाद छ, मिठो आवाजमा पूर्वेली भाका गुनगुनाउनु भयो, यसको लागि विशेष धन्यवाद छ। र अब भने छोटो साथीभाइहरू सम्झिनुहोस् न, कसले सम्झिनुहुन्छ?
1: सबैभन्दा पहिला त हजुर लगायत हाम्रो रेडियोहरू एफएम इन्टरटेनमा एकदम धेरै धेरै अब बन्ने भएको सुनेर एकदम बिदा जान भन्न चाहन्छु। अब धेरैजना अब साथीहरू हुन्छ, आज चाहिँ अब अब अन्तिममा कल लागेको छ, सबैलाई एक पुस्तामा एकदम सबैलाई सम्झेको छु भन्ने
0: हजुर। नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो राजवीर काइला, आजको लागि स्ट्यान्ड लकी कलर हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि एकदमै मिठो पूर्वली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभमा कमेन्टहरू त धेरै नै छन् साथीहरूको, तर मैले हेर्ने कोसिस यहाँ गरि नै रहेको छु। यति बेला साथीको कमेन्टलाई म हेर्दैछु। म साथीको कमेन्टलाई हेर्दैछु। यहाँनिर यति बेला सानुमाई शेर्पा हुनुहुन्छ, हुडहुड राजबिराई काइला बोबाल छ भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला हुनुहुन्छ हाम्रो साथी नै हुनुहुन्छ सानुमाई शेर्पाले पनि हामीलाई सुन्दै गरेको जानकारी गराउनु भएको छ।

हजुर, मैले कमेन्ट हेर्ने त प्रयास गर्दै नै छु, तर पनि केही समस्या भइरहेछ मलाई कमेन्ट हेर्नको लागि आज, किनभने अलिकति बिहानैबाट हाम्रो यो कम्प्युटरमा समस्या भएको कारणले गर्दाखेरि मैले चाहिँ आफ्नै फोनबाट हेरिराख्दाखेरि यहाँनिर अलिकति डिस्टर्ब पनि भइरहेछ। अहिले हामी अन्तिमतिर छौँ, यति बेला आदित्य राईले पनि नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी कमेन्ट म हेर्ने कोसिस नै गर्दैछु। यति बेला रेखा राईले पनि गीत बिर्सेर बिजोग भयो मेरो त भन्नुभएको छ, एकदम मिठो गाउनु भएको थियो। त्यसै गरी छिरिङ शेर्पाले नमस्ते म पनि सुन्दैछु है, भोजपुर घर भैह दोहा कतारबाट भन्नुभएको छ। त्यसै गरी यति बेला सुस्मिता लिम्बुले म पनि सुन्दैछु है लाइभबाट भन्नुभएको छ। त्यसै गरी राज कालीकोटेले पनि हामीलाई यति बेला वीरतामर झापा घर भैह युएबाट सुन्दै गरेको जानकारीहरू गराउनु भएको छ। एकदमै साथीहरू कमेन्ट एकदमै धेरै छ, आज मैले पूरा कमेन्ट लिन सकिनँ, केही समस्या टेक्निकल समस्या भएर, त्यही भएर पनि म क्षमा चाहन्छु कमेन्ट लिन नसकेकोमा। र अब पनि हामी लगभग कार्यक्रमको अन्तिमतिर छौँ। युवासाईले तपाईँले आज जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तीनजनासम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्ने नै छ, केही अनर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुहुने जम्मा हाम्रा 22 जना मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट फेरि तपाईँहरूमा जोडिने बाचा गर्दै गर्दै आजको बसाईबाट म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमित याखा विदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस् र शुभ सपनी।

0: पहिरो पन्छाएर खुलाउन लामो समय लाग्दा सुरु भए यता 40 भन्दा धेरै चिहान ध्वस्त
1: र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय आउँदो चैतमा हुने
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
3: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ
0: नेपाल दर्पणमा अब खबरको सिलसिला मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन् मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 वटालाई मात्र आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो मलेसियाको यो कदमको नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्ने नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मागेको छ दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन् कानूनसम्मत रूपमा सञ्चालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाई छ यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँडीसँग कुरा गर्नुभएको छ
6: पहिले र अहिलेको फरकमा चाहिँ डब्ल्यूसीएमएस लिग नामावली चाहिँ प्रकाशन गर्यो त्यो 25 जनाले मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ सुरुवात गरेको छ मलेसियाले आफै शुक्रबारको बेलुका एउटा सूचना चाहिँ सम्प्रेषण गर्यो त्यो सूचनाको आधारमा अब त्यो 25 जनाले मात्रै व्यवसाय गर्न पाउने भन्ने छ
7: 25 वटा कम्पनी चाहिँ कसरी छानियो जस्तो लाग्छ तपाईँलाई
6: जसले पैसा बुझायो होइन जसले शुरूमा चाहिँ करोडौँ करोड पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ आधिकारिक त्यो फोर्सी गभर्नमेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन सबैभन्दा मेन नायकी भनेकै यसमा अमिन भन्ने एउटा बङ्गालीको नागरिक हुनुहुन्छ उहाँ चाहिँ निरन्तर रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँ चाहिँ केही व्यवसायजीवहरू भनौँ न कहिलेलाई म कलङ्कित भन्छु यस्ता व्यवसायजीहरू जो यता यतिले मात्रै काम गर्नु पाउने अरू व्यवसायको पेटमा लाधान खोज्यो यस्ता व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ तर यसमा तथ्य प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
7: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
6: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्थाहरू 150 देखिन्छ डाटामा है। त्यसमध्येमा मलेसिया काम गर्ने 550 जति देखिनुहुन्छ होइन। पहिलेको बङ्गलादेशदेखि लिएर होइन धेरै देशहरूले चाहिँ गरिराखे हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो चौथो पटक एटेम्प गरेको एकाधिकार सिन्डिकेटको लागि गर्नुलाई अहिलेसम्म चाहिँ प्रयास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेको छ यसको विरुद्धमा।
7: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शंका हो कि प्रमाणित तथ्य नै हो?
6: प्रमाणित तथ्य नै धेरै पहिलेदेखि तयारी गरेका कुराहरू हुन्, धेरै पहिलेदेखि आइरहेको थियो। अब 25 भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन यो खालको सिन्डिकेट नै खालको।
7: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
6: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो होइन, सरकारलाई आर्थिक भार पर्ने थपिने सुरुवातमा त्यो भन्यो तर पछि अटोमेटिकले चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, सरकारले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबार गरेको एफडब्ल्यूसीएमएस नाम आएको छ। एफडब्ल्यूसीएमएस नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यो, यसका विरुद्धमा चाहिँ विभिन्न निकायहरूमा चिठी पठायो, मन्त्रालयलाई जानकारी होइन यी 25 जो नाम समावेश गरेको छ यी मन्त्रालयमा बोलाएर स्पष्ट गरेर सोध्ने भन्ने कुरा छ। हामीले पनि तुरन्त
7: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
6: सरकारसँग तत्कालको माग भनेकै यो 25 मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजी मात्रै मलेसिया पठाउनु पाउने, सिमी कतार पठाउनु पाउने, दुबई पठाउनु पाउने भन्ने हुन्न, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश व्यवहारमा श्रमिक पठाउनु पाउनुपर्छ, मलेसिया पठाउनु पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन। त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानुनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 चाहिँ भोलि यदि मन्त्रालयले सकारात्मक लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रिया अगाडि बढाउँछौँ। कारवाहीको प्रक्रिया अगाडि बढाउने कुरो छ। त्यसभन्दा पहिले चाहिँ मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ, जहाँसम्म लाग्छ सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
0: उहाँ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगी, नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। सीमित म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मनपरी शुल्क असुल्नेछन्, यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढ़ेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बंगलादेशमा 25 मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
1: बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ च्याफ्रो बेसी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसै गरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै 1.5 महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा 2-3 हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा 1.5 महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाड पर्वमा सामानको अभाव हुने जोखिम बढ़ेको व्यवसायहरू बताउँछन्।
0: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्य

0: चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: एनबीएल अटो लोन,
6: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
8: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
5: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ढुवानीमा असर लगायतका खबर प्रस्तुत गरे।
9: नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ़ महिनामा मात्रै देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोशी प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान संचालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कड़ा रूपमा टाउको दुख्ने, र बेहोस हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो। त्यसैले सुत्दा सधैँ झुलको प्रयोग गर्न, घर र जीव जन्तुको गोठ सकेसम्म टाढा राख्ने र स्वास्थ्यमा समस्या देखिए तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन्।

0: नेपालका स्वदेशी प्रांगरिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा नीतिगत अस्पष्टता र खुल्ला सिमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगरिक मललाई भने बेवास्ता गएको उद्योगीहरूको गुनासो छ। प्रांगरिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगरिक मल सुदृढीकरण निर्देशिका 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मारमा परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगरिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। उहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
0: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन 1 महिने अल्टिमेटम सहित 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखपोलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू पदार्थ, लागू औषध, झाड रक्सी र श्रुतिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
1: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्वतारोही मिङमा ग्याबू शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमै रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रूकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 मध्य पहाड़ी लोकमार्गमा बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बले टक्सालकी 26 वर्षीया स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीया छोरी शान्तिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। यात्रा गरिरहेको गाड़ी रोकेका बेला बालिकालाई पिसाब गराउन निस्कँदै गर्दा अर्को गाड़ीले ठक्कर दिएपछि दुवै आमा छोरीको ज्यान गएको हो। यसैबीच चितवनको भरतपुर महानगरपालिका 1 आँप टारीमा बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
2: सप्तरीमा 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। समुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजीसम्म बालिका घरमै थिइन्, त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच 12 हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटी पर्सा टोलबाट हराएकी बालिका आज बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
3: संघ एनआरएनएले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढ़ी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनएका अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सीप पूँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढ़ी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्स संघको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
2: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिनमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा, विस्थापितहरूका लागि बनाइएका शिविर, विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुंगा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। 2023 गाजामा युद्ध शुरू भए यता त्यहाँ 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्ट्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। गएको साउन 10 घरेलु खेलाड़ीको अक्सन भइसकेको छ।
3: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साखको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एएसएओसी को बैठकले 14 साग आउने चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसैगरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर, इस्लामाबाद र फैसलाबादमा हुनेछन्। यसअघि 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसाय दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायको माग।
2: चीनतर्फका 2 मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
3: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वरिष्ठ नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
2: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढेसँगै गाजामा शव गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त।
3: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय। आउँदो चैतमा हुने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरू
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
0: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 13 67 44 98 15 38 77 75।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनेको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संखा सभा मोबाइल नम्बर 98525550079 जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376 इमेल pmamp.piu.sankhuasabha@gmail.com वेबसाइट www.pmamp.sankhuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi sampark number 029572208 98421-5299 98422-5496 98426 78778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
7: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने कुरली गाईको बाक्लो

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के क्वाक बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029-562-855, 98-520-5879, सङ्खुवा सभा 029-420-49, 98-520-77-376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

0: विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: गरौ कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: लु बोक्ने, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने,
1: लाखे सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 41 43 460।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएर के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु जचाउन जानुपर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
7: ल छ नि काका, 0 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोर्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँझोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0 13 लाइन, सम्पर्क नम्बर 029 5702, फोन नम्बर 98 4 23 45 19।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: आशाको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बाँचको कालिलो तामा कान्छीको मन हर्ने

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाकै सल्लाह लिएर के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 शनिबार, 2083 साल साउन 23 शनिबार र 2083 साल भाद्र 6 शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 9765586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
8: अन के साह्रो हो तपाईँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
7: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
7: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार तिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841 50 600,
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9916 35 48 40,
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई।

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौँ अनि तपाईँले पोख्नुहुनेछ गीत मरुन्जेल तपाईँका मनका थाल हो। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहोले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना सासनखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका चार, शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका तीन, इलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारी शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जनिता चामलिङ राई, फेदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँचथर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुशुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शङ्खुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा।

0: कहिले नजिक कहिले टाढा हुन्छौ किन तिमी, कहिले नजिक कहिले टाढा हुन्छौ किन तिमी, छुटाउन चाहनेहरूको कुरा सुन्छौ किन तिमी, छुटाउन चाहनेहरूको कुरा सुन्छौ किन तिमी, सुन्नलाई हो हामी दुईजनको एक भएका, सुन्नलाई हो हामी दुईजनको एक भएका, सुनौ पीर व्यथा मनभित्र थुन्छौ किन तिमी, सुनौ पीर व्यथा मनभित्र थुन्छौ किन तिमी, हर चुनौतीसँग लडी जीवन जिउने बाचा गरी, हर चुनौतीसँग लडी जीवन जिउने बाचा गरी, दुःख पर्ने हुन्न पढाइको पाउ छुन्छौ किन तिमी, दुःख पर्ने हुन्न पढाइको पाउ छुन्छौ किन तिमी, जसले देख्न चाहन्छ आँखामा आँसु हरफल, जसले देख्न चाहन्छ आँखामा आँसु हरफल, उसैको अगाडि गई आखिर रुन्छौ किन तिमी, उसैको अगाडि गई आखिर रुन्छौ किन तिमी। हजुर नमस्ते अनि रात्रिकालीन नमस्कार। कार्यक्रम क्षितिज पारेको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुनिता कार्यक्रम क्षितिज पारेको बसाइमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी यति बेला तपाईँले हाम्रो नेपाली पात्रोबाट पनि तपाईँले यति बेला सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट। त्यसै गरी तपाईँले रेडियो अरूणको जहाँ फेसबुक पेजबाट पनि हामी लाइभमा प्रत्यक्ष रूपमा लाइभमा जोडिरहेको छौं। तपाईँले यति बेला हामीलाई फेसबुक लाइभबाट पनि प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम क्षितिज पारेको बसाईलाई तपाईँले सुनिआउनु भएको छ हप्ताको तीन दिन आइतबार बुधबार शुक्रबार यही समय रातको 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँहरूकै साथमा रहन्छौं। यो समयमा तपाईँ यति बेला के गर्दिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ त्यो त मैले ठ्याक्कै यहाँबाट देख्न त सकिरहेको छैन, होइन? तपाईँ जुन जुन अवस्थामा हुनुहुन्छ यति बेला, कतिपय साथीहरू त खाना खाँदै हुनुहुन्छ होला, कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू दिनभरिको थकानले गर्दा बिस्तारामा होइन सुतेर पल्टिएर हामीलाई व्यवसायमा सुनिराख्नु भएको होला, कतिपय साथीहरू अहिले पनि भनौँ एकदम टाढाको यात्राबाट घर जाँदै हुनुहुन्छ होला, होइन? तपाईँ जुन जुन माध्यमबाट, तपाईँ जुन जुन अवस्थामा हुनुहुन्छ, जुन जुन ठाउँमा हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइराख्नु भएको छ यो मैले पक्कै पनि आशा गरेकी छु। र विशेष गरी कार्यक्रम क्षितिज पारेको व्यवसायलाई चाहिँ मिडियाप्रेमी साथीहरूले, मिडियाप्रेमी मनहरूले प्रायोजनमा जोडिएर, सहकार्यमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म जम्मा हाम्रा 21 जना मिडियाप्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मलाईबाट फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ 9840-6068-23 को लाइन खुल्ला छ। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने व्यवसायमा तपाईँले सहभागिता जनाउनुहोला। तपाईँले आएर आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ। तपाईँका विशेष सम्झना सन्देश राख्नको लागि छुट्याएको नम्बर 9840-6068-23 को लाइन खुल्ला छ। यदि तपाईँ जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, हामीलाई कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, होइन, तपाईँले फोन गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी प्रवासी मनहरूको लागि पनि मैले छुट्याएको छु वाट्सएप नम्बर 9840-6068-23 को लाइन। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने वाट्सएप नम्बर पनि खुल्ला छ। जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ, उहाँ साथीहरूले हामीलाई वाट्सएप नम्बर मार्फत फोन गर्नुपर्ने हुन्छ। जहाँ चाहिँ तपाईँ देशभित्र हुनुहुन्छ, तपाईँले चाहिँ देशभित्र हुनुहुन्छ भने तपाईँले चाहिँ हामीलाई फोन लाइन मार्फत भनौँ स्टुडियोको मोबाइल नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। एकदमै रातको समय छ यति बेला, तपाईँ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला, छोटो समय निकालेर हामीलाई सुनेर साथ अथवा फोन कल गर्नुहोला भन्न चाहन्छौँ। यस कार्यक्रमलाई तपाईँले यही साथ भनौँ बेलुका रातिको 8 बजेदेखि 9 बजेसम्म 1 घण्टाको अवधिभर तपाईँले सुन्न सक्नुहुनेछ। र अब पनि चाहिँ म कार्यक्रममा ढिला गर्दिनँ, म तपाईँहरूको एक शुभकामना त नभनौँ सम्झना सन्देशतर्फ नै लाग्छु। सम्झना सन्देशहरू समेट्नको लागि म व्यवसायमा उपस्थित भएको हो। अब मैले म ढिला गर्दिनँ यति बेला। आजको लागि फर्स्ट एन्ड लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँ दिएको हुनुहुन्छ म उहाँलाई अन्य गरिहाल्छु। हेलो रात्रिकालीन नमस्ते हजुर।
1: हेलो नमस्ते
0: हजुर, रात्रिकालीन नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सानु कमला चैनपुर भन्ज्याङबाट बोल्दैछु, बोल्दै हुनुहुन्छ होइन? हजुर हजुर पक्कै पनि। अनि यति बेला के गर्दै हुनुहुन्छ कमलाजी?
1: अहिलेको टाइममा त त्यतिकै बसिरहेको भनौँ न, प्रोग्राम सुन्दै कल ट्राई गर्दै, कल पनि लाग्यो, रिसिभ पनि भयो, खुसी छु भनौँ न।
0: हजुर हजुर भनेपछि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, अनि खानापिना त भइसक्यो तपाईँको? हजुर खानापिना बाँकी नै छ, एकछिनमा खाने ल, राम्रोसँगले खानु होला। अनि आउनुभयो कार्यक्रम क्षितिज बारीको व्यवसायमा, तपाईँका विशेष सम्झना सन्देश कसको लागि राख्नुहुन्छ?
1: प्रश्न त हजुर, अनि रिटेन्ट टिमलाई एकदम गुड नाइट शुभ सपनी साथ मिठो माया सम्झना भन्न चाहन्छु। अनि आजको दिनमा रहेर जन्मदिन मनाउने दिदी भूमिका राईलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि बिरामी हुनुहुँदो रहेछ निमा, एकदमै उहाँलाई एकदम गेटल छन्, अपरेसन पनि एकदम राम्रोसँग सफल होस् धेरै सम्झना भन्न चाहन्छु। अनि भाइ दिपक सिन्दुरी निर्णय शेर्पा भएर नाना सुन सुन तराई बहिनी सिन्ता खुलुङ पञ्चा पोया हुनुहुन्छ, सुना निमुख प्रवीण मगर परम चन्दले दाई पूर्वहाङ भाइ हुनुहुन्छ, आदित्य राई कृष्ण तामाङ हुनुहुन्छ, सपना तामाङ अनि युनिसा तामाङ अनि श्रता घिमिरे बहिनी निरा निरौला आशिष नयन हुनुहुन्छ, सरस्वता पोखरेल अनि सुनिल शेर्पा रञ्जना बाङ भाइ अनि सान्तना निरौला सुशीला विश्वकर्मा रिमा थामी बहिनी चन्द्र माया तामाङ यहाँ छोरी अनुष्का समीक्षा दिन्छु, जति मेरो प्रोग्रामलाई माया गरेर सुन्नु भएको छ सबैलाई पनि
0: हजुर नमस्ते टोकियो बाई बाई साथी हुनुहुन्थ्यो सानो कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश त नभनौ आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर संघ सभा पाँच सपन घर भइहाल मलेसियाबाट नवीन गुरुङ बोल्दै हुनुहुन्छ है। हजुर अनि के छ नवीनजी, तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा ड्युटीतिर हुनुहुन्छ कि कता के गर्दै हुनुहुन्छ? हजुर खबर मेरो पनि सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, यति बेला हामी सबैजना आरामै छौँ, राम्रै छौँ भन्नुपर्छ, अनि तपाईँ पनि आरामै हुनुहुँदो रहेछ, सधैँभरि यस्तै राम्रै खबरहरू सुन्न पाउनु नवीनजी। अनि आउनुभयो कार्यक्रममा, चाहिँ त्यसबारेको विषयमा छौँ, यो विषयमा तपाईँका विशेष सम्झना सन्देश कसको लागि?
2: अब सबैभन्दा पहिलो पटक त अब दिदी हजुरहरूलाई मिठो माया सम्झना छ भन्न चाहन्छु, त्यस पछाडि मेरो घर परिवारमा धेरै मायाहरू

0: हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु सुनिता कुलुङ, शङ्खुवा सभा बाल्लाबाट है। हजुर हजुर ल, अनि के छ हाम्रो सुनिताजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो घर पनि एकदम ठिकै छ, राम्रै छ भनौँ न। भर्खरदेखि प्रोग्राम सुनेको, कल पनि एकैचोटिमा लाग्यो, एकदम खुसी छु। हजुर के छ खबर?
0: हजुर मेरो पनि खबर खबर सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ भनेपछि तपाईँको नि खबर ठिकै रहेछ, राम्रै रहेछ अनि सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊँ। अनि खानापिना भइसक्यो हजुरको?
1: हुन्छ, मेरो खाना बाँकी नै छ, तपाईँको भयो?
0: हजुर मेरो पनि खाना बाँकी नै छ, खाना चाहिँ भएको छैन भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम यो 36 तारिकको बसाइमा, तपाईँका विशेष सम्झना सन्देशको कसको लागि?
1: मेरो गुड नाइट विशेष सम्झना पर्दा अवश्य तिमीले बोल्नुहुन्छ हजुर, लगेट अरू नै मल हुन्छ तिमीलाई नि गुड नाइट शुभ सपना सपनामा आफ्नो मान्छे मान्छेलाई देख्नु होला भन्न चाहन्छु। हजुर मेरो घर परिवार सम्पूर्णलाई गुड नाइट भन्न चाहन्छु, बुनोजी अङ्कला खुलो नानाहरू सुन सुनिता र युनिता तामाङ, अनि चार साथीहरू सपना तामाङ, अश्विनी सोताङ, सरस्वता पोखरेल, कमला घले, अनि रिया रतानी, भाइ निमा शेर्पा, सुगम शेर्पा, आशिन मगर, अनि कृष्ण तामाङ, जीवन प्रावीण, राज गले मगर, अनि प्रवीण मगर, सोल्टिनी सुना लिम्बू, दिदेवी सानो कमलाई, निमा राई, लक्ष्मी छेत्री, अनि आज दिदी भूमिका कति जन्मदिनलाई छ उहाँलाई ढिलेर पनि जन्मदिनको धेरै धेरै शुभकामना दिदी भन्न चाहन्छु, अनि दिया लिम्बू, भूमा शेर्पा, भाइहरू सुरज शेर्पा, ढकाल धर्मराज, विजय लिम्बू, वरुण चन्चले, आशिष बस्ने, किशोर चन्चले, पिउले आकाश राई, राजविजय काइला, सुजन थापा, चरण आली मगर, लगत साथीहरू धेरै हुनुहुन्छ, अब जुन जुन माध्यमदेखि प्रोग्राम सुनेर बस्नुहुन्छ सबैलाई गुड नाइट भन्ने भाइ ल, नमस्ते गु भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ, शङ्खुवा सभा बालाको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना भनौँ सम्झना सन्देश गुड नाइट विशेषहरू सबै सबै साथीहरूमा राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, हेलो गुड इभिनिङ, नमस्ते हजुर। हजुर गुड इभिनिङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर घर पाँच खपन हालकुबेतबाट सानुमाया शेर्पा बोल्दै हुनुहुन्छ, अनि सानुमायाजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि यति बेलाको समयमा ड्युटीतिरै हुनुहुन्छ है? हजुर हजुर एकदम ठिक छ, बिहान पनि हाम्रो कुराकानी भएको थियो, मैले खबर त सोधिनँ तपाईँ पक्कै पनि सन्चै हुनुहुन्छ भनेर, मैले ठ्याक्कै होइन मैले बिहानै तपाईँ सन्चै हुनुहुन्छ भनेर मैले खबर पाएको छु होइन, थिएँ होइन, बिहान पनि हाम्रो कुराकानी भएको थियो, अहिलेसम्म त त्यस्तो केही भएको छैन नि हजुरलाई? हजुर हजुर हजुर ल हजुर ल, सधैँभरि यस्तै राम्रै खबर, हाम्रो पनि ठिकै छ राम्रै छ, सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाउँछ सानुमायाजी। अनि आउनुभयो कार्यक्रममा यो सहीमा, तपाईँका विशेष सम्झना सन्देशको कसको लागि?
2: सुमन थापा, मेरो प्यारो माथि तिमी, अनि म छेत्री सोधौँ शेर्पा, अस्मि सोधौँ,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानुमाया शेर्पा, शङ्खुवा सभा पाँच खबन गर्दै हालकुबेतबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ भने यति बेला फोन लाइन तर्फै लाग्छु, कोही मित्र हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर गुड इभिनिङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि तपाईँ खरङदेखि बोल्दै हुनुहुन्छ सुमिता याखा, म त खरङमा त छुइनँ त हाम्रो मनिषाजी।
1: अब तपाईँ मनिषा पर्नुभयो, म सुमिता याखा पऱ्यो।
0: हजुर म त ठ्याक्कै अहिले

0: म त छैन त खरङदेखि त निकै माथिल्लो भागमै छु त हौ हाम्रो मनिषाजी। हजुर
1: हजुर
0: चैनपुरतिरै होला होला होलाको कुरा होइन हो भन्नु पर्यो नि त। म एकदम ठिकै छु सन्चै छु म तपाईँहरूसँग यसरी नै कुराकानी गर्दैछु होइन। हजुर मेरो खाना भएको छैन भन्नुपर्छ अब प्रोग्राम सकाएपछि खाएर एकैचोटि सुत्नुपर्छ नि त। ठिक छ हुन्छ म तपाईँलाई इन्भाइट गरिहाल्छु नि मैले अब अहिले नै इन्भाइट गरेँ आउनु होला यतैतिर यतैतिर मिलेर सँगै बसेर खाउँ सँगै बसौँ आउनु त त्यसो भने एकछिन पछाडि यतैतिर आउनु होला है त। कहाँ देख्नुभयो मलाई फेरि डल्ली डल्ली मोटी अब कुन ठाउँमा देख्नुभयो मलाई देखेपछि बोलाउनु चाहिँ तपाईँको बोले के भइरहेको थियो होइन म त्यस्तो कालो पनि छैन होइन म डल्ली डल्ली पनि छु तर हुन त हो होचै छु अब त्यस्तो कहाँ कुन ठाउँमा देख्नु भयो मलाई ठ्याक्कै भन्दा मिल्छ ए भनेपछि फोटोमा देख्नु भएको हो तर तपाईँले प्रत्यक्ष रूपमा देख्नु भएको छैन नि त होइन हजुर हजुर हुन्छ कुनै दिन सम्भव भएसम्म चैनपुर बजारतिर भेट हुनुपर्छ फोटोमा मात्र नदेखेर हामी प्रत्यक्ष पनि भेट हुनुपर्छ कुनै दिन समय मिलेछ भने है त। हजुर ल हुन्छ कुराकानी लामो नगरौँ साथीहरू धेरै साथीहरूसँग कुराकानी गर्नु छ तपाईँको सम्झना सन्देशतर्फै लागौ न त।
1: भर्खरै कल पाले हुन्छ दिदी सानो कमला उहाँलाई गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। त्यसरी प्यारा गुड नाइट शुभेच्छा पनि तेरो बजार मिठी बेटी खुसी ममता पहिलाई गुड नाइट शुभेच्छा पनि त्यसरी दिदी अन्जरा शेर्पालाई गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। अब उत्तर जति साथले कार्यक्रम सुन्ने सम्पूर्ण साथीलाई गुड नाइट शुभेच्छा पनि भनेको ल बुबाई।
0: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पोया हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना भनौँ सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप नम्बरतर्फ लाग्छु कोही साथी वाट्सएप नम्बरमा हुनुहुन्छ आज एकदमै धेरैजना साथीले कल गरिराख्नु भएको छ यति बेला कोही हुनुहुन्छ हेलो नमस्ते। हजुर रात्रिकालीन नमस्ते लास्टो फ्याफुल्ला रोमत मोक्तान तामाङ बोल्दै हुनुहुन्छ है। हजुर रुमन मोक्तान तामाङ बोल्दै हुनुहुन्छ दुबईबाट अनि के छ रुमनजी तपाईँको खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ। हजुर खबर खबर सबै ठिकै छ राम्रै छ ड्युटीबाट आएर बसिराख्नु भएको छ। हजुर हजुर ल एकदमै सन्चै आरामै हुनुहुन्छ होला नि त होइन। हजुर ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ रोमनजी अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँका सम्झना सन्देश कसको लागि। हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रोमन मोक्तान तामाङ हुनुहुन्थ्यो भोजपुर घर भइहाल यति बेला दुबईबाट म उहाँसँग छुटेँ उहाँले पनि आफ्नो रात्रिकालीन सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला म फोन लाइनतर्फ लाग्छु हेलो नमस्ते।
2: हेलो रात्रिकालीन नमस्ते।
0: हजुर रात्रिकालीन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ। हजुर खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ। हजुर अनि के छ तीर्थजी खबर खबर सुनाउनुहोस्।
2: हजुर मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ अनि के कस्तो छ तपाईँहरूको पनि सुनाउनुहोस्।
0: हजुर हाम्रो पनि खबर एकदम ठिकठाक छ राम्रै छ भन्नुपर्छ है त। हजुर हसन सर, सम्भव भएसम्म हामी सुनाउनेछौँ होइन? हजुर ल, हुन्छ अनि आउनुभयो कार्यक्रममा। हिबसाईमा तपाईँको सम्झना सन्देशको कसको लागि?
2: मेरो कार्यक्रममा सम्झना सन्देश राख्नु पर्दाखेरि आजको दिनमा हाम्रो चाना मिडिया ग्रुपको कोषाध्यक्षजी हुनुहुन्थ्यो हाम्रो दिदी भूमिका राई, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। र केही साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दाखेरि सर हुन्छ सुरज राई तुम्चा, अनि मिडिया प्रेम लिङ शेर्पा, अनि अघि भर्खरै मात्र कल गर्ने साथी सानुमाया शेर्पा, अनि सुनिल शेर्पा, रञ्जना बाङ राई लगायत साथी त धेरै नै हुनुहुन्छ जसले मेरो नाम र आवाज
0: यति बेला खातबारी छ तल्लो बाङ्ठाबाट हाम्रो तीर्थ राई हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप नम्बर तर्फ लाग्छु। हेलो नमस्ते, रात्रिकालीन हजुर। हजुर नमस्ते, रात्रिकालीन कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सभा पोखरी गाउँपालिका चार घर भइहाल यति बेला मलेसियाबाट जीवन थाबेन बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो जीवनजीको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, ड्युटीतिर हुनुहुन्छ है? हजुर ल, हुन्छ, ड्युटी राम्रोसँगले गर्नुहोला, आफ्नो ख्याल पनि गर्नुहोला। प्रवासतिर हुनुहुन्छ अनि आइपुग्नु भएको छ कार्यक्रम क्षितिज बारीको बसाईमा। यो बसाईमा तपाईँका सम्झना सन्देश कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जीवन थाबेन, शङ्खुवा सभा सभा पोखरी घर भइहाल मलेसियाबाट, उहाँसँग म छुटे। यति बेला फोन लाइनमा हुनुहुन्छ एकजना साथी, म उहाँलाई पनि अन्य गर्छु। हेलो गुड इभिनिङ, नमस्ते हजुर।
3: हेलो रात्रिकालीन नमस्कार हजुर।
0: हेलो रात्रिकालीन नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म
0: हजुर भनेपछि ठ्याक्कै भन्नुपर्दा ठ्याक्कै नै भन्नुपर्दा है धर्मदेवी मामलिङबाट युनिसा तामाङ बोल्दै हुनुहुन्छ। अनि के छ युनिसाजी तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
3: हजुर मेरो खबर सबै ठिकै छ, अहिले के मजाले प्रोग्राम सुन्दै कल चाहिँ धेरै चोटि गरे, लाग्दै लागेन, बल्ल बल्ल बल्ल लाग्यो भन्नु पर्यो
0: है। हजुर जे होस् कल धेरै चोटि गर्नुभयो, सङ्घर्ष गर्नै पर्छ, के गर्नु मैदानमा उत्रिनको लागि सङ्घर्ष गर्नै पर्छ होइन र?
3: हजुर
0: हजुर, जे होस् कल लाउन सफल हुनु भएको छ युनिसाजी, आउनुभयो। अनि के छ खबर खबर सुनाउनुहोस्, अनि खाना खाइसक्नु भयो कि बाँकी छ कि?
3: हजुर मेरो खबर सबै ठिकै छ, खाना खाइसकेको भन्नुपर्छ।
0: हजुर खबर सबै ठिकै छ, खाना खाइसक्नु भएको छ, ल ठिक छ। अनि आउनुभयो कार्यक्रम क्षितिज बारीको बसाईमा, विशेष गरी तपाईँका भनौँ सम्झना सन्देश कसको लागि राख्नुहुन्छ?
3: हजुर मेरो सम्झना सन्देश भन्नु पर्दा फर्स्टमा नै तपाईँलाई गुड नाइट शुभ छ पनि भन्न
0: चाहे।
3: त्यस्तै गरी मेरो हस्बेन्ड हुनुहुन्छ कतारतिर सन्तोष तामाङ, उहाँलाई गुड नाइट शुभ छ पनि मिठो माया सम्झना भन्न चाहन्छु। अनि प्यारी साथी हुनुहुन्छ दिनिता राई, भावना मगर, चिन्ता तामलिङ, बहिनी सपना तामाङ, सोदिनी चन्द्रमाया तामाङ, सम्झना रुमाङ, सुनिता कुलुङ, बहिनी रिमा थामी हुनुहुन्छ, सोनिम शेर्पा, समीक्षा जोशी, सानु कमला लगायत अब धेरैजना साथीहरूले हुनुहुन्छ, जो चाहिँ मलाई यो मिस्टर तामाङ भनेर चिनाउँछु, अबलाई गुड नाइट शुभ सपनी भन्दैछु के, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, धर्मदेवी मामलिङको साथी, उहाँसँग छुटे, उहाँले पनि आफ्नो सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रममा म पहिलो साङ्गीतिक कोसेली एकदमै मिठो गीत राख्नेछु, बोल न केही आजको दिन त सत्यराज आचार्यको गीत सुन्दै रहनु होला, गीतपछि म एकैछिनमा फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रममा मैले एकदमै मिठो गीत राखेको थिएँ। बोल न कि आजको दिन त सत्यराज आचार्यको आवाजमा रहेको एकदमै मिठो गीत मैले राखेको थिएँ। गीत पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम सिटिज बारीको बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ। हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार यही समय रातिको 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँहरूसँगै जोडिन्छौँ। र म ढिलो गर्दिनँ, यति बेला म फोन लाइन तर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते हजुर। हजुर, रात्रिकालीन नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर, बोल्दैछु पाँच कमानबाट, सपना मोक्तान तामाङ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: यतिखेर खाना साना खाएर अहिले सुत्ने टाइम भइसक्यो, प्रोग्राम सुन्दै कल ट्राई गर्दै भनौँ न।
0: हजुर, भनेपछि खाना साना खाइसकेर सुत्ने टाइम भइसक्यो, सुत्ने टाइम भइसक्यो होइन, सुतिसक्नु भयो अनि हामीलाई पनि सुन्दै हुनुहुन्छ, साथमा फोन पनि ट्राई गर्नुभयो, फोन पनि लगाउनु भएको छ होइन? हजुर हजुर, ल एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा। सपनाजी, व्यवसायमा तपाईँको सम्झना सन्देश कसको लागि?
1: हुन्छ, लास्टमा त हजुरलाई टिमलाई नै गुड नाइट सुनाउँछ पनि अनि मिठो माया मिठो सम्झना भनेर चाहिँ अनि हुन्छ साथी साथी सुनिता गुरुङलाई पनि प्यारेन्ट सुनाउँछ पनि भन्न चाहन्छु अनि खुसी अम्मालादेखि सुनिता तामाङ भाइहरू बनाउँछन्
0: हजुर। नमस्ते टेकी भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ संखुवा सभाको पाँच कमानबाट, म उहाँसँग थिएँ। उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर छोडिसक्नु भएको छ। यति बेला व्हाट्सएप नम्बर तर्फ लाग्छौँ। हेलो, रात्रिकाली नमस्ते हजुर। हजुर, रात्रिकालीन नमस्ते। सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ? हजुर अवश्य पनि। अनि यति बेला सुरजजी कता के गर्दै हुनुहुन्छ? हजुर, अहिलेको समयमा ड्युटीतिर हुनुहुन्छ, बिहानदेखि हाम्रो कुराकानी भइरहेको छ, अब खबर त नसोधौँ होला होइन? हजुर हजुर, ल एकदमै खुसी लाग्यो। अनि आउनुभयो सुरजजी तपाईँका व्यवसायमा आफ्ना सम्झना सन्देशको कसको लागि?
2: मेरो सम्झना सन्देश राख्नुपर्दा फर्स्टमा त हजुर लगायत रेडियो अरुण इन्टरटेनमा धेरै धेरै सम्झना अनि गुड नाइट पनि बाँकी रहेको यहाँको बल सुखद बितोस् भन्न चाहन्छु। यस्तै हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्त जनहरूको आराम र यारामको कामना गर्दै गुड नाइट शुभ पनि भन्छ भने यी साथीहरूको नामै दिन कल भर्खरै कल गरेर जानु हाम्रो खापारी सरकार तराई अनि युएईबाट रोमन मोक्तान तामाङ र कुवेतबाट सानुमाया शेर्पा उहाँहरू तिनैजनालाई विशेष सम्झना सहित गुड नाइट शुभ पनि भन्न चाहन्छु भने योगेन इन्यान लिम्बू, छिरी मण्डल लिम्बू विजय, रञ्जित राई, राजवी राई काइला, वियोग राई, आकाश राई, मातृका पत्नी कृष्ण तामाङ भाइ, पिटी बुन्दाली, अनु शेर्पाङ, अनु सदिक सिग्राई, ईश्वरी मेवाङ, सरस्वतको प्रेम, काली कमला ओलेन लिम्बू, प्रतिमा स्पर्शी, पुष्पान्त विराई, अनिता नकोट, सन्देह कमाङ, भूमिका राई, सुनि भुजेल,
0: हजुर नमस्ते टेक्योर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्सा भोजपुर घर भइहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ? हेलो, रात्रिकालीन नमस्ते हजुर।
3: डोका दिँदा पनि उपहार सम्झिले कि मान्छे म बिस्मरुन जेल प्रेमको नसा पिए कि मान्छे म डोका दिँदा पनि उपहार सम्झिले कि मान्छे म रेटेको मुटु रेटनालाई अझ पिराती गाँस्नु छैन मलाई रेटेको मुटु रेटनालाई अझ पिराती गाँस्नु छैन मलाई जिन्दगीभरलाई माया नराजी मान्छे कि मान्छे म जिन्दगीलाई माया माया दिन मैले नमस्कार।
0: हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्नु हुन्छ यति मिठो गजलको साथमा?
3: सोनिम शेर्पा।
0: हजुर सोनिम शेर्पा ओखलडुङ्गाबाट बोल्दै हुनुहुन्छ है? हजुर। अनि के छ हाम्रो सोनिमजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
3: मेरो खबर खबर सबै ठिकै छ यति बेला।
0: हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ होइन? हजुर हजुर। ला एकदमै खुसी लाग्यो आउनुभयो। अनि व्यवसायमा तपाईँका भनौँ सम्झना सन्देश कसको लागि?
3: हुन्छ विशेष तपाईँ लगायत हाम्रो रेडियोहरूलाई सम्पूर्णलाई गुड नाइट शुभरात्री भन्न चाहन्छु। अनि साथीहरूलाई सम्झिनु पर्दाखेरि आज जन्मदिन मनाउनु हुने हाम्रो भूमिका नानालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना नाना भन्न चाहन्छु। अनि साथीहरू हुनुहुन्छ अघि भर्खर कल हाम्रो सुरजलाई सुन्छ हुनुहुन्छ, अनि युनिका तामाङ हुनुहुन्छ, त्यहाँदेखि साथी अस्मि सोताङ रञ्जना दाइङ, अनि निर्मला चामलिङलाई पनि सम्झिरहेको भन्न चाहन्छु, दिलका राई अनि मनिका कोयललाई पनि सम्झिरहेको भन्न चाहन्छु, अनि पूर्वेली आकाश राई, अनि त्यसै गरी हुन्छ तीर्थ राई, अनि रणजित राई, जीवन खारेन हुनुहुन्छ, अनि राजी राई साइल हुनुहुन्छ, अति चन्दन राई, अनि नवीन गुरुङ साथीहरू बटन सबैले सम्झिरहेको ल भन्दै सेकेन्डी ल नमस्ते।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सोनिम शेर्पा ओखलडुङ्गाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा हुनुहुन्छ एकजना मित्र, म उहाँले पनि अनियर गर्छु। हेलो नमस्ते। हजुर हेलो रात्रिकालीन नमस्ते। हजुर रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हिमाल चामलिङ बोल्दै हुनुहुन्छ, सभापोखरी घर भइहाल मलेसियाबाट। हजुर अनि के छ हाम्रो हिमालजीको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, म मात्रै नभएर हामी सबैजना आरामै छौँ भन्नुपर्छ है त हिमालजी। ल हस् हुन्छ, तपाईँको आवाज एकदमै सानो सानै छ, मैले यहाँबाट त सक्दो कोसिस गरिरहेको छु बढाउनको लागि। हुन्छ आउनुभयो व्यवसायमा, तपाईँका सम्झना सन्देशतर्फ लागौ न त। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला हिमाल चामलिङ राई, सभापोखरी गाउँपालिका घर भइहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना भनौँ सम्झना सन्देश सबै सबै साथीहरूमा छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँले पनि अन्यर गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हेलो रात्रिकालीन नमस्ते। हजुर हेलो रात्रिकालीन नमस्ते। हजुर फोन लाग्यो, बोलिदिनुहोस् न। हेलो नमस्ते। हजुर साथी फोनलाइनमा हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी फोनलाइनमा भन्दा पनि वाट्सएप नम्बरमा हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ किनकि उहाँको आवाज एकदमै ब्याकग्राउन्ड डिस्टर्ब भइरहेको थियो, तर उहाँले चाहिँ म बोलेको सुन्नु भएको थियो कि थिएन त्यो मलाई ठ्याक्कै थाहा भएन। र अब पनि कार्यक्रममा म फेरि पनि दोस्रो साङ्केतिक कोसिस, एकदमै मिठो गीत छ, हेर्दै हेर्दै आकाश आँखामा भन्दा पनि आकाशमा बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला, गीतपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम क्षितिज बारीको बसाइलाई सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रममा मैले एकदमै मिठो गीत राखेको थिएँ, यो दोस्रो साङ्केतिक कोसेली भनौँ होइन, हेर्दा हेर्दै आँखामा हर रात बोलको गीत थियो। गीत त मैले तपाईँहरू माझ राखिसकेँ र गीतपछि पुनः स्वागत छ। म फेरि ढिला गर्दिनँ, म तपाईँहरू सँगसँगै कुराकानी गर्नेछु। यति बेला म फोन लाइन तर्फै मोडिन्छु, कोही साथी लाइनमा हुनुहुन्छ। हेलो, रात्रिकालीन नमस्ते हजुर। हजुर नमस्ते, नमस्ते, रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ। के छ हाम्रो राई नै दिलसाको खबर खबर सुनाउनुहोस् न। मनलिम्बुनीको नि खबर एकदम ठिकठाक छ, राम्रै छ, एकदम गर्मी गर्मी छ आज, किन अघि त पानी पर्ला जस्तो भइरहेको थियो, आज एकदमै गर्मी छ भित्र बसेर होला, अरू सब ठिकठाक छ, राम्रै छ भनौँ न है।
1: ए
0: ल, इलामतिर आउनुपर्ने हो त, रात पऱ्यो, अब म भोलि बिहान मात्रै आउँछु है। ओहो, बसै सर्ने, त्यस्तो बसै सर्ने अब मिल्दैन होला, बसै सर्ने खालको त्यहाँतिर अब केही छैन, त्यही भएर पनि म बसै सर्न चाहिँ ल। ए लु, त्यसो भने मिलाइदिनु हुन्छ भने त ठिकै छ, नत्र भने त म मात्रै त बसै सर्न लाग्दै लाजै मर्दो हुन्छ नि त।
1: ए
0: लु लु नि त लु, ल मिलाउनु त ठ्याक्कै, लु मिलाइदिइहालौँ है त ल। हजुर हजुर, ल ठिक छ, अनि आउनुभयो दिलसाजी कार्यक्रममा, यति बेला तपाईँका सम्झना सन्देश तर्फै लागौँ है।
1: हुन्छ, सर्वप्रथम तपाईँको बोल्ने हजुरको लागि विशेष गरी मिठो सम्झना शुभरात्री भन्न चाहन्छु, अनि अरुणा टिमको लागि, अनि आज जन्मदिन मनाउने एकदम मेरो प्यारी एकमात्र बहिनी सृष्टिलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टिभी भन्न चाहन्छु, म लगाएर मेरो सम्पूर्ण परिवारको साइडबाट पनि, अनि दिदी भूमिका राईलाई जन्मदिनको शुभकामना, अनि अन्य साथीहरूलाई सम्झिनु पर्दाखेरि मलाई क्षेत्रीय मित्र आएर विशेष मिठोमा सम्झना शुभरात्री, अनि मन्त्री सन्सुकुलमा राई, म धेरै सेकेन्डको प्याटिस पोखरेल, अनि अघि मात्रै गर्नु भने एकदमै मेरो हर परिचित प्यारी साथीहरू हुनुहुन्छ, हाम्रो युनिसा तामाङ, अनि सपना तामाङ, अनि मिठोमा सम्झना, अनि आदरणीय दादा कृष्ण बस्तान, धेरै धेरै सम्झना, अनि दादा जीवन थारेन, दादा कृष्ण तामाङ, दादा ढकाल धर्मराज, अनि दादा हुनुहुन्छ हाम्रो लिम्बू विजय राजमिराई दादा हुनुहुन्छ, अनि प्यारी नाना चिन्ता चन्द्र राईलाई धेरै सम्झना, भावना मङ्गल लक्ष्मी बान्ता राई नाना हुनुहुन्छ, अनि हाम्रो एकदमै प्यारी नाना कल्पना छोरी कटिना कलस कटिना, अनि हाम्रो हुनुहुन्छ प्रीति थामी, अनि रेनिका राई, अन्जना राई, अनि हाम्रो जिना जनम राई, अनि हाम्रो कुपमिश्र सेवाली कान्छ, अनि शिशु चञ्चले कोपा हुनुहुन्छ, लगायत थुप्रै साथी हुनुहुन्छ, अब विशेष गरी नाम सुत्ने साथीहरूलाई पनि धेरै धेरै सम्झना, साथमा चाहिँ शुभरात्री भन्ने सुत्ने नमस्ते राई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला इलामबाट दिलसा राई, दिलसाजीसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप नम्बरतर्फ मोडिन्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर घर भई हाल कुवेतबाट सुस्मिता नाथ छिरिङ बोल्दै हुनुहुन्छ। ल के छ सुस्मिता, सुस्मिताजीको खबर खबर सुनाउनुहोस् न व्यवसायमा। हजुर भनेपछि प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है। हजुर कति गाह्रो, कति गाह्रो नि हो, के गर्नु र, सबैतिर भ्याउनै पर्छ, यता नेपालको पनि विदेशको पनि सबैतिर गर्नै पर्छ, के गर्ने, हामीलाई पनि गाह्रो छ नि हो। हजुर एकदम गाह्रै छ, गाह्रै छ। अनि आउनुभयो सुस्मिताजी कार्यक्रममा, तपाईँका सम्झना सन्देश तर्फै लागौँ ल।
2: त्यो बर्थडे जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु, अनि
1: छोरी जो आइसा सत्तामा डान्सको पनि भन्न चाहन्छु, अनि भर्खरै सारी कोही हुनुहुन्थ्यो सुरज पुन्सा राई, उहाँलाई डान्सको पनि भन्न चाहन्छु, अनि डिम्पु विजय, अनि बहिनी मित्रै हुनुहुन्छ बहिनी शर्मिला, जति पनि मैले सुस्मिता नाच्ने गरी किन्नुहुन्छ सम्पूर्णलाई गुड नाइट सुरक्ष पनि भन्दै जान्छु ल।
0: हजुर नमस्ते, टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुस्मिता नाचरिङ भोजपुर गर्वै हाल यति बेला कुवेतबाट हुनुहुन्थ्यो, यति बेला उहाँसँग कुराकानी गरिसकेँ मैले, यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ। हेलो रात्रिकाली नमस्ते हजुर।
2: हेलो नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ, शुभ नाम पाऊ? हजुर अरुण पारीबाट वरुण चञ्चल, के छ हाम्रो वरुणजी खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, अघि पनि हाम्रो कुराकानी भएको थियो, धेरै त टाइम गएको छैन, हुन्छ भने यसरी खाना खाएर यति बेला सुतिराख्नु भएको छ है? हजुर हजुर ल हुन्छ, आउनुभयो अनि कार्यक्रममा वरुणजी, व्यवसायमा तपाईँका सम्झना सन्देशतर्फै लागौँ है।
2: हुन्छ, विशेष गरी अब तपाईँलाई एकदम गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु, अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो दिदी भूमिका राई तामाङ, अनि हाम्रो यता सिस्टर हुनुहुन्छ ईश्वरी म्याङ, उहाँ दुवैजनालाई जन्मदिनको शुभकामना, अनि त्यसै गरी एकदम प्यारो भाइ निमा शेर्पा चिबिरामी छ, उसको अहिले अपरेसन हुँदैछ, विशेष गरी भाइलाई एकदम ग्राटुल छन्, अनि अपरेसन पनि एकदम सक्सेसफुल भन्न चाहन्छु, अनि त्यसै गरी मेरो एकदम आत्मीय साथी आशिष नेन बसे पनि यहाँ छेउमै छ भतिज विमन कोरङ्गी गुरुङ, उसलाई पनि एकदम शुभरात्री भन्न चाहन्छु, अनि बहिनी हिमाराई प्रवीण मगर, अनि हाम्रो सुनु सुनिता सुनिता गुलुङ, हाम्रो सानु कमला, अनि ढकाल धर्मराज रोमन मुक्तान तामाङ पूर्वी आकाश राई, अनि सरस्वता पोखरेल, अनि सुमी लिम्बू, कमला मुखिया, अनि मुना मुखिया पनि हुनुहुन्छ, अनि छिना गुरुङ, हाम्रो शिशिर चन्चले, सुरज श्रेष्ठ, राजगुरी काइलालाई पनि एकदम गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु, अनि चन्चले गुरुङ शर्मिला हुनुहुन्छ, अनि रचना लामा, अनि अब धेरै साथीहरू हुन्छ जो जस साथीहरू मलाई वरुण जस्तै उहाँ चिन्नुहुन्छ, अब सबै सबैलाई, अनि हाम्रो अनलक सुजन थापा, कृष्ण तामाङ, अनि हाम्रो समीर सैनपुरे भाइलाई पनि एकदम गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु, अनि त्यसै गरी कृष्ण घिसिङ तामाङ लगायत सबै सबैलाई एकदम गुड नाइट शुभेच्छा पनि भन्दैछु।
0: हजुर रात्रिकालीन नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अरुण पारीबाट वरुण चञ्चले, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ, यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर रात्रिकालीन नमस्ते, दर्शन झोरले कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि तपाईँको शुभ नाम पाऊ न, मलेसियाबाट भन्नुभयो तपाईँको शुभ नाम? हजुर मलेसियाबाट मित्र आले बोल्दै हुनुहुन्छ है? ओहो अनि के छ हाम्रो मित्रजीको खबर खबर सुनाउनुहोस्, तपाईँसँग त मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो। हजुर भनेपछि एकदमै होइन, अब आज तपाईँ फर्स्ट टाइम पनि आउँदै हुनुहुन्छ, फोन गर्दै हुनुहुन्छ हामीलाई, अरू बेला त सुन्नुहुन्थ्यो हुन्थ्यो या हुन्थेन, जे होस् आज प्रत्यक्ष रूपमा कुराकानी भयो, एकदम खुसी लाग्यो मित्र आलेजी होइन, अब यति बेला ड्युटीतिर हुनुहुन्छ तपाईँ? हजुर ल एकदमै खुसी लाग्यो साथी भाइ, यस्तै राम्रै रहनु होला, खबर पनि सबै ठिकै छ होला होइन तपाईँको? ओहो ल हजुर हजुर हजुर ल हुन्छ, मेरो खानपिन भएको छैन, अब प्रोग्राम सकेर खानुपर्छ है त मित्रजी, हजुर हस् हुन्छ, पक्कै पनि म बस्ने नै छु। अनि आउनुभयो हामी अन्तिमतिर छौँ मित्राजी, तपाईँका सम्झना सन्देश तर्फ लागौँ है।
3: सर्वप्रथम त यतिखेर मिठो भएको आवाजलाई एकदम भर्काउनु हुने होइन, हाम्रो दिदीलाई नै अवगत गीत होइन, भनौँ न मिठो सम्झना भन्न चाहन्छु र मिठो सबैको कामना पनि गर्न चाहन्छु। अनि अरू सम्झनु पर्दाखेरि किन यतिखेर अनि भर्खरै फोन गर्नुहुने हाम्रो बादर इलामका साथीहरू साह्रैलाई होइन, त्यो सबैको कामना गर्न चाहन्छु। अनि यतिखेर सुन्दै हुन्छ प्रशान्त लक्षान्त्री हुन्छ आसमान पर्ने स्काई नदी रुले भाषाले यतिखेर रूपले फोन गरेर साथ दिनुहुन्छ, रमे गर्नुहुन्छ सबै सबै
0: हजुर नमस्ते। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मित्र आले हुनुहुन्थ्यो यति बेला मलेसियाबाट, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्नो सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर यो बसाइबाट छुटिसक्नु भएको छ। लगभग मैले पनि अब कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको, साथीहरू के गर्ने, एक घण्टाको समय एकैछिनमा बित्छ होइन, तपाईँहरूसँग कुराकानी गर्ने मन त धेरै नै थियो। कति बेला अब अहिले भर्खर आएको जस्तो लाग्छ, यति बेला हाम्रो स्टुडियो घडीमा पनि भनौँ 8:55 गइसकेको छ। के गर्ने साथीहरू, कुराकानी गर्नु मन त धेरै नै हुन्छ तर पनि अब समयले हामीलाई पर्खिँदैन भन्न चाहन्छु। र आजको लागि लास्ट लकी कलर साथी मित्र हाले हुनुहुन्थ्यो, र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। एटिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो

0: अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: Once again,

0: अगाडि के हो त नि मुर्छ हताश
1: तपाईँलाई
0: भाइ अब यति भाइ हामी फर्ममा आइयो फेरि होइन अब फेरि यस्तै जसले गाउनु पर्यो के है
2: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन। इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कति पटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन् अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र तीन वर्ष कि ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीड़ा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झदा मन थाम्नै सकिँदैन। हे भगवान, त्यो नानीको के दोष थियो? एउटै निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन। तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित? नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो।
1: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढ़ेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 साउनमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढ़ेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झूठो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था हट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी ऐन 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000देखि 5,00,000 रूपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
0: केही समय यता ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटकै घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 वटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 वटा मुद्दाको बिगो मात्रै करोड़ौं रूपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस र सुरक्षण मुद्रण खरीद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगायत छन्। त्यसै अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8 अर्ब 36 करोड़ रूपियाँ बिगो सहित 5 जना पूर्व मन्त्रीहरू र 10 जना सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डाक्टर रामशरण महत, स्वर्गीय पुष्पबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यस बेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासको व्यक्तिगत स्वतन्त्रता संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरूङ, दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
0: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँडका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 जना कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3-3 वर्ष कैद सजाय भएका खोबारी शाह सोनार र शिवमंगल प्रसाद कुशवालाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
1: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाण्डमा आयोजित विद्यालय शिक्षा विधेयकको मसौदा तयारी गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले 7 प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मसौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
0: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीच नै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपरेको थियो। यता ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसूल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने, ऊर्जाले महसूल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 2980 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
0: ब्याङ्कमै थुप्रिए 9,500 मेगावटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावट पुगेको छ। तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
1: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियानसहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मसौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मसौदामा न्यूनतम 50